सेवाभावी र सत्यवादी छोरी पाएर तिम्रा पूजनीय पिता महर्षि मेधावी साँच्चीकै भाग्यशाली हुनुहुन्थ्यो र उहाँ धन्य हुनुभएको छ। तिमीले आफ्नो यो निश्चलको मर्यादा र शिक्षालाई पूर्ण रूपमा सिद्ध गर्दछ। तिम्रा पिता वैकुण्ठ लोकमा साक्षात भगवान विष्णुको सान्निध्यमा बसेर तिम्रो यो धर्मानुकूल कर्म देखेर पक्कै पनि अत्यन्तै प्रसन्न र सन्तुष्ट भइरहनु भएको होला। त्यसैले हे पुत्री, तिमी आफ्नो मनमा कति पनि हीनता, कमजोरी वा डर नराख। तिमी साँच्चीकै धन्य छौ। तिम्रो भविष्य उज्जवल छ। तिमीले मलाई पूर्ण रूपमा सन्तुष्ट बनाएकी छौ। महर्षि दुर्वासाको मुखारविन्दबाट यस्तो उच्च प्रशंसा, वात्सल्यपूर्ण र सहानुभूतिले भरिएको वचन सुनेपछि ती कन्याको मन अलिकति हलुका त भयो, तर उनका पुराना घाउहरू, माता पिताको वियोगको पीडा र दुःखको आगो पुनः ताजा भएर आयो। उनको हृदय भरिएर आयो, कण्ठ अवरुद्ध भयो र आँखाहरूबाट आँसुका ठुला ठुला थोपाहरू बग्न थाले। उनी महर्षिको अगाडि आफ्नो दुःख र मानसिक छटपटीको बेली विस्तार लगाउन थालिन्। कन्याले भनिन्, हे परम कृपालु मुनि श्रेष्ठ, हे तपोनिधि, हजुरका यी अमृत समान मधुर र सान्त्वनापूर्ण वचनहरू सुनेर मेरो हृदयको आधा दुःख र भय सोही क्षण दूर भएर गएको छ। तर हे मुनि, म भित्रबाट पूर्ण रूपमा टुक्रिएकी छु। म छातीभित्र एउटा ठूलो शून्य लिएर बाँचिरहेको छु। म यस समय दुःख र शोक रूपी भीषण अग्निको ज्वालामा 24 घण्टा जलिरहेकी छु। मेरा पूजनीय माता र पिता दुवै मलाई यस असहाय अवस्थामा छोडेर गइसकेका छन्। मेरो भित्री पीडाको आगो यति भयङ्कर छ कि यसले मेरो भोक, प्यास र निन्द्रा सबै नष्ट गरिदिएको छ र मलाई भित्रभित्रै भस्म गरिरहेको छ। कृपा गरेर ममाथि दया गर्नुहोस् र मलाई कुनै यस्तो दिव्य उपाय, व्रत, मन्त्र वा साधना बताइदिनुहोस् जसले मेरो यो दुःखको आगोलाई तुरुन्तै र सदाका लागि बुझाउन सकोस्, मेरो जीवनलाई शान्ति दिन सकोस्। हे महामुनि, यस विशाल अनन्त र सुनसान संसारमा मेरो मनमा हर्ष पैदा गर्ने, मलाई हँसाउने, मलाई माया गर्ने वा मेरो हेरचाह गर्ने अब कोही पनि भाग्यशाली व्यक्ति बाँकी नै छैन। म जुन दिशामा हेर्छु मलाई कतै पनि कुनै आशाको किरण देखिँदैन। मलाई धैर्य दिने, मेरो शिरमा स्नेहपूर्वक हात राखेर आशीर्वाद दिने न त मेरा पूजनीय माता हुनुहुन्छ, न त मेरा परम विद्वान पिता हुनुहुन्छ, न त मेरो सुख दुःखमा मेरो रक्षा गर्ने कुनै दाजुभाइ वा नातेदार नै छन्। म पूर्ण रूपमा अनाथ र असहाय भएकी छु। हे महामुनि, यस्तो भयानक दुःख, मानसिक पीडा र अभावले भरिएको अवस्थामा म यस जङ्गलमा एक्लै कसरी आफ्नो जीवनको निर्वाह गरूँ? म आफ्नो विवाह र भविष्यलाई लिएर अत्यन्त चिन्तित र व्याकुल छु। यस कुटीको ढोकाबाट बाहिर निस्केर जुनसुकै दिशातर्फ आफ्ना आँखाहरू उठाउँछु, मलाई सर्वत्र केवल अन्धकार, निराशा, एकाकीपन र भयानक भय मात्र देखिन्छ। मेरो जीवन उद्देश्यहीन र सुनसान भएको छ। अत हे तपस्याका महाभण्डार, हे कृपालु महर्षि दुर्वासा, म पूर्ण रूपमा हजुरको शरणमा आएकी छु। मेरा यी सबै दुःखहरूलाई समूल नष्ट गर्ने कुनै उपाय चाँडोभन्दा चाँडो मलाई बताइदिनुहोस्। म हजुरको अगाडि आफ्नो जीवनको भिक्षा मागिरहेको छु। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, ती अनाथ सुन्दरी र गुणवती ब्राह्मण पुत्रीले यसरी आफ्नो आँसु बगाउँदै अत्यन्तै करुण, मर्मस्पर्शी र हृदय विदारक स्वरमा आफ्नो दुःखको कथा सुनाएपछि महर्षि दुर्वासा अत्यन्तै गम्भीर र विचारमग्न हुनुभयो। उहाँले केही क्षणका लागि आफ्ना दुवै नेत्रहरू बन्द गर्नुभयो र आफ्नो मनलाई एकाग्र बनाउनुभयो र ध्यान मग्न भएर ती कन्याको पूर्व जन्मको प्रारब्ध, उनका ग्रहहरूको अवस्था र उनको नक्षत्रको चाल र उनको यो वर्तमान कष्टको वास्तविक र मूल कारण के हो भनेर आफ्नो दिव्य दृष्टिले विचार गर्न थाल्नुभयो। भगवान नारायणले नारदजीसँग भन्नुभयो, हे नारद, महर्षि दुर्वासाले आफ्नो योग ध्यानमा स्पष्ट रूपमा देख्नुभयो कि ती कन्या पूर्व जन्ममा एक धनी समृद्धि तर अहंकारी व्यापारीकी पुत्री थिइन्। उनले आफ्नो पूर्व जन्ममा धन र ऐश्वर्यको घमण्डका कारण, अज्ञानतावश र मति भ्रष्टताका कारण साक्षात भगवान पुरुषोत्तमको परम पवित्र महिनाको घोर अनादर र निन्दा गरेकी थिइन्।
जसको परिणाम

रूप उनले यमलोकको दुःख भोगेर यस जन्ममा यति ठूलो दुःख, अनाथपन र कष्टकर जीवन भोग्नु परिरहेको छ। महर्षिले ती कन्याको यस जन्मको निश्चल सेवा, उनको विनम्रता, उनको पवित्र आचरण र उनको कठिन परिस्थितिलाई देखेर उनको कल्याण गर्ने, उनको उद्धार गर्ने र उनलाई यो प्रारब्धको बन्धनबाट मुक्त गराउने दृढ संकल्प गर्नुभयो। महर्षि दुर्वासाले आफ्ना दुवै नेत्रहरू बिस्तारै खोलेर ती कन्याको तर्फ परम करुणा, दया, वात्सल्य र स्नेहका साथ हेर्नुभयो। उहाँको मनमा ती अनाथ कन्याप्रति एउटा पिताको जस्तै गहिरो संरक्षक भाव जागृत भएको थियो। उहाँले ती कन्याको जीवनलाई सुख, ऐश्वर्य, सौभाग्य र आनन्दले भर्नका लागि, उनको सम्पूर्ण दुःखको समूल अन्त्य गर्नका लागि अत्यन्तै हितकारी, कल्याणकारी, दूरगामी र मङ्गलकारी वचनहरू भन्न थाल्नुभयो, जसले आगामी दिनमा उनको भाग्यलाई पुरै बदलिने थियो। महर्षिले जुन दिव्य उपाय र शास्त्रको रहस्य बताउनु भयो, त्यो नै यस सम्पूर्ण पुरुषोत्तम मास महात्म्यको सबैभन्दा ठूलो र शक्तिशाली रहस्य हो। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, महर्षि दुर्वासाले ती कन्यालाई आफ्नो हातले आश्वस्त पार्दै, सान्त्वना दिँदै अत्यन्त गम्भीर र हितकारी स्वरमा भन्नुभयो, हे पुत्री, तिमी यसरी रुन कराउन र आफ्नो भाग्यलाई दोष दिएर चिन्तित हुनु पूर्ण रूपमा बन्द गर। यो संसारको नियम नै यस्तै छ, यहाँ कोही पनि स्थायी रूपमा कसैको हुँदैन। मानिस यस धरतीमा एक्लै आउँछ र एक्लै जान्छ। सुख र दुःख त समयको चक्र र दिन रात जस्तै हुन्, जो आइरहन्छन् अनि गइरहन्छन्। तिम्रा माता पिताले आफ्नो यस धरतीको आयु र कर्तव्य पूरा गरेर आफ्नो उत्तम लोक वैकुण्ठ धाम प्राप्त गरिसकेका छन्। उनीहरूका लागि शोक गर्नु व्यर्थ छ। अब तिमीले आफ्नो वर्तमान र भविष्यलाई कसरी धर्मानुकूल, सुखमय र सार्थक बनाउने भन्ने तर्फ ध्यान दिनुपर्छ। हे पुत्री, तिमीले मलाई तिम्रो यो दुःख र शोकको अग्नि दूर गर्ने उपाय सोधेकी छौ। म तिम्रो यो निश्चल सेवा, पावन अतिथि सत्कार र निष्कपट हृदय देखेर पूर्ण रूपमा सन्तुष्ट र अत्यन्तै प्रसन्न छु। म तिमीलाई एउटा यस्तो परम गोप्य, दुर्लभ, महापुण्यदायी र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली व्रत बताउँछु, जसलाई तिमीले पूर्ण निष्ठाका साथ गर्नाले तिम्रो जीवनका सबै कष्टहरू, दरिद्रता, शोक र भय क्षणभरमै नष्ट हुनेछन्। तिमीले आफ्नो मनमा जे जस्तो इच्छा राखेकी छौ, सोही अनुसार तिमीले सोचे भन्दा पनि श्रेष्ठ, महापराक्रमी, सूर्य जस्तै तेजस्वी, भाग्यशाली पति अनि संसारकै श्रेष्ठ सुख दिने पुत्रहरू प्राप्त गर्नेछौ। तिम्रो यो उजाड आश्रम पुनः खुसियाली, धन र ऐश्वर्यले भरिनेछ। हे पुत्री, यो उपाय अरू केही नभएर साक्षात भगवान पुरुषोत्तमको परम प्रिय र प्राणभन्दा प्यारो महिनाको विधिपूर्वक शास्त्रोत्र नियम अनुसार आराधना, स्नान, दान र दीपदान गर्नु हो। म तिमीलाई यस व्रतको सम्पूर्ण रहस्य, पूजाको शास्त्रीय नियम र समयको चक्र सम्झाउँछु। महर्षि दुर्वासाले ती कन्याको अगाडि पुरुषोत्तम मासको व्रतको महिमा र त्यसको फलको बारेमा जुन अद्भुत, गम्भीर र अलौकिक ज्ञान प्रकट गर्नुभयो, त्यसले ती कन्याको अन्तःकरणमा एउटा नयाँ आशा, नयाँ जीवन र अचल विश्वासको ज्योति जगाइदियो। उनी महर्षिको मुखारविन्दबाट त्यो दिव्य उपाय सुन्नको लागि आफ्नो पुरै ध्यान केन्द्रित गरेर एकाग्र भइन्। उनको अनुहारको उदासी बिस्तारै हटेर गयो। महाज्ञानी सुदजीले नैमिषारण्यका समस्त सौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै कथाको उपसंहारतर्फ लैजाँदै भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार साक्षात भगवान नारायणले देवर्षि नारदलाई बदरीका आश्रमको पावन, एकान्त र पवित्र भूमिमा नौ अध्यायको यो परम गोपनीय, परम कारुणिक, अनौठो र अलौकिक वृत्तान्त बताउनुभयो। ती अनाथ ब्राह्मण पुत्री र महर्षि दुर्वासाको यो संवाद ब्रह्माण्डकै इतिहासमा अत्यन्तै महत्त्वपूर्ण र कल्याणकारी मानिन्छ, किनकि यसै संवादको पृष्ठभूमिमा अगाडिका अध्यायहरूमा पुरुषोत्तम मासको त्यो महाव्रत, त्यसको शास्त्रीय नियम र त्यसको अलौकिक, अकल्पनीय चमत्कार प्रकट हुनेवाला छ, जसले ती मुनि कन्या
द्रौपदीको पूर्व जन्मको स्वरूपको जीवनको सम्पूर्ण रूपान्तरण गरिदियो र उनलाई सुखको शिखरमा पुर्यायो। हे ऋषि मुनिहरू, जो मनुष्यले यस नवौं अध्यायको परम पावन कथालाई पूर्ण श्रद्धा, शुद्ध चित्त, पवित्र विचार र अनन्य भक्तिभावका साथ श्रवण गर्दछ, अरूलाई सुनाउँछ वा आफैले नियमपूर्वक पाठ गर्दछ, उसको जीवनमा आउने सबै प्रकारका आकस्मिक सङ्कटहरू, अकाल मृत्युको भय, अनाथपनको दुःख, आर्थिक अभाव, दरिद्रता र मानसिक अशान्तिहरू सदाका लागि समूल नष्ट भएर जान्छन्। भगवान पुरुषोत्तम, महर्षि दुर्वासा र महर्षि मेधावीको कृपाले उसको घरमा सुख, शान्ति, समृद्धि र अखण्ड सौभाग्यको वास हुन्छ, यसमा कुनै संशय छैन। अब ऋषिहरूको मनमा यो नयाँ र गम्भीर जिज्ञासा उत्पन्न भएको छ कि महर्षि दुर्वासाले ती कन्यालाई पुरुषोत्तम मासको व्रतका कुन कुन गुप्त नियमहरू, मन्त्रहरू र विधिहरू बताए, ती कन्याले त्यो व्रत कसरी गरिन्, वा उनको मनमा कुनै नयाँ संशय वा भ्रम उत्पन्न भयो, र यस व्रतको प्रभावले उनको जीवनमा कस्तो अलौकिक चमत्कार प्रकट भयो, यो सम्पूर्ण वृत्तान्त अब आगामी 10 अध्यायमा पूर्ण रूपमा शास्त्रसम्मत ढङ्गले प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्य क्रमशः वर्णन गर्दै जानेछु। आजको यो 9 अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। यस 9 अध्यायको गम्भीर र विस्तृत अध्ययनबाट सम्पूर्ण मानव जातिलाई यो परम सत्य र नैतिक शिक्षा प्राप्त हुन्छ कि मनुष्यको जीवनमा जतिसुकै ठूलो वज्रपात, दुःख, शोक, एक्लोपन वा अनाथपन किन नहालोस्, यदि उसले आफ्नो आन्तरिक धर्म, पवित्रता, सत्य निष्ठा र ऋषि कुलको उत्तम संस्कारलाई छोड्दैन भने ईश्वरीय कृपा र पूर्व जन्मको संस्कारका कारण उसको जीवनमा महर्षि दुर्वासा जस्ता त्रिकालदर्शी योग मार्गदर्शक, गुरु वा महात्माको शुभ आगमन अवश्य हुन्छ। दोस्रो महत्वपूर्ण शिक्षा यो हो कि अतिथिको निश्चल, निस्वार्थ र आदरपूर्वक गरिएको सेवामा यति ठूलो शक्ति हुन्छ कि त्यसले ब्रह्माण्डकै सबैभन्दा क्रोधी स्वभावका मानिसहरू वा परिस्थितिलाई पनि पूर्ण रूपमा शान्त, अनुकूल, कृपालु र वात्सल्यपूर्ण बनाउन सक्दछ। तेस्रो सबैभन्दा गम्भीर सन्देश यो हो कि आफ्ना पूर्वजन्मका अज्ञात पापहरू र प्रारब्धको कष्टकर बन्धनबाट मुक्त हुनको लागि मनुष्यले आफ्नो बुद्धि र अहंकारलाई त्यागेर योग्य गुरुको शरणमा जानुपर्छ। उनले बताएको ईश्वरीय मार्ग, व्रत, साधना र पुरुषोत्तम मास जस्तो कल्याणकारी समयको सदुपयोग गर्नुपर्छ। गुरुको आज्ञा र भगवानको भक्ति नै जीवनको घोर अन्धकारलाई मेटेर परम आनन्द र मोक्ष प्राप्त गर्ने एकमात्र शाश्वत र अकाट्य माध्यम हो। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे मुनिकन्या दुर्वासा समागम नाम 9 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति को अब को प्रस्तुति कार्यक्रम ज्ञानोदय। यस कार्यक्रम का प्रायोजक श्रेष्ठ टेलरिंग सेंटर बाग बजार र चारवहिल।
1: रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा श्रेष्ठ टेलरिंग सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा प्रस्तोता म युवेन्द्र यहाँलाई स्वागत गर्दछु।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चारवहिल।
1: श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा आदरणीय श्रोता अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चारवहिल।
1: श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा प्रस्तोता म युवेन्द्र यहाँलाई केही सुमधुर भजनहरू सुनाइरहेको छु।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल।
1: कार्यक्रम ज्ञानोदय श्रेष्ठ टेलरिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुतिमा आदरणीय श्रोता अहिले यहाँ केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

श्रेष्ठ ट्रेनिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा आदरणीय श्रोता सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही समय व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: हर एक सियो धागो र टाख सँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
4: शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032454,
1: 9949528781।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चारवहिल।
1: आदरणीय श्रोता, यो व्यावसायिक अन्तराल पछाडि फेरि एकपटक यहाँलाई स्वागत छ। म प्रस्तुता युवेन्द्र, श्रेष्ठ ट्रेडिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम ज्ञानोदयमा केही सुमधुर भजन यहाँलाई सुनाइरहेको छु।

9820 मोबाइल नंबर 9841928920 में संपर्क कर सकूने अध्यात्म ज्योति 104.8

0: सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय। यस कार्यक्रमका प्रायोजक श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चावहिल।
1: आदरणीय श्रोता, अहिले यहाँ श्रेष्ठ टेलिङ सेन्टरको प्रायोजनमा रहेको यो प्रस्तुति सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञानोदय, र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

समस्त आदरणीय श्रोता, कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुटिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त शुभ रहोस्, सुखद रहोस्, यही मङ्गल कामनाका साथमा नमस्कार।

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग
2: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
4: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 9 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको 9 अध्याय।

परम पवित्र, शांत, मनोरम र अलौकिक आध्यात्मिक ऊर्जाले ओतप्रोत भएको तपोभूमिमा, जहाँ हजारौं वर्षदेखि ज्ञानको अखण्ड ज्योति बलिरहेको थियो र समस्त संसारको कल्याणका लागि यज्ञ अनुष्ठान भइरहेका थिए, त्यहाँ व्यासजीका परम प्रिय, योग्य, परम पूजनीय तथा महाज्ञानी शिष्य सुतजी विराजमान हुनुहुन्थ्यो। उहाँको अगाडि सोनक आदि 80,000 ऋषि मुनिहरू अत्यन्त एकाग्र चित्त भएर आफ्ना दुवै हात जोडी आँखाहरू बन्द गरेर परम गोपनीय अनि मोक्ष प्रदायक पुरुषोत्तम मास महात्मेको कथामृत पान गरिरहनु भएको थियो। सुतजीले सौनक आदि ऋषिहरूलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे परम तपस्वी, साधनारत, निष्काम र ब्रह्माण्डकै हित चिताउने ऋषि श्रेष्ठहरू, 8 अध्यायको त्यो मर्म स्पर्शी परम कारुणिक र अलौकिक कथा श्रवण गरिसकेपछि, जसमा साक्षात भगवान श्री कृष्णको काम्यक वनमा दुःख र शोकको सागरमा डुबेका पाण्डवहरू र द्रौपदीका सामु उनको पूर्वजन्मको इतिहास, उनका पिता महर्षि मेधावीको कडा ज्वरोको कारण भएको दारुण देहावसान र त्यसपछि विष्णुदूतहरूद्वारा उनले पाएको मोक्षको वृत्तान्त प्रकट गर्नुभयो। यो सुनेर सोनक आदि ऋषिहरू जस्तै देवर्षि नारदको मनमा पनि एउटा गहिरो विस्मय, अचम्म, कौतूहलता र गम्भीर जिज्ञासाको उत्पन्न भयो। सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, बद्रिका आश्रमको पावन हिम श्रृङ्खलामा जहाँ साक्षात नारायण लोक कल्याणका लागि कठोर तपस्यामा लीन हुनुहुन्छ, त्यहाँ देवर्षि नारदले आफ्ना दुवै हात जोडेर विस्मयले भरिएको आँखाहरू बनाउँदै ती अनाथ र असहाय मेधावी ऋषिकी कन्याको अगाडिको जीवन यात्रा बुझ्नको लागि पुनः प्रश्न गर्नुभयो। नारदजीको मनमा ती अनाथ कन्याको भविष्यलाई लिएर असीम करुणा जागेको थियो। नारदजीले सोध्नुभयो, हे प्रभु, हे सृष्टि पालक, हे चराचर जगतका नियन्ता, हे करुणाका सागर भगवान नारायण, हजुरको मुखार बिन्दबाट निस्किएको यो परम पावन र अद्भुत इतिहास सुनेर मेरो अन्तकरण पूर्ण रूपमा स्तब्ध, चकित र विस्मित भएको छ। ती सानी सुन्दरी, परम चतुर र गुणवती ब्राह्मण पुत्री आफ्ना माता पिता दुवैको मृत्युपछि त्यस भयानक, निर्जन, अन्धकारमय र हिंसक जनावरले भरिएको जङ्गलमा कसरी एक्लै जीवित रहन सकिन्? उनको रक्षा कसले गर्यो? हे जनार्दन, ती अनाथ कन्याले त्यस तपोवनमा के गरिन्? उनले आफ्नो जीवनका ती कष्टकर दिनहरू कसरी व्यतीत गरिन्? वा उनी जीवनभर त्यसरी नै दुःखको अगाध सागरमा डुबेर भोक प्यास सहेर एक्लै बसिरहेन्? कृपा गरेर ममाथि करुणा गरी ती कन्याको अगाडिको सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक बताइदिनुहोस्। हजुरको यो वचन मेरा लागि परम कल्याणकारी र संसारी जीवहरूको उद्धार गर्ने महाअमृत हो। देवर्षि नारदको यो निष्कपट, दयालु, गम्भीर र विस्मययुक्त प्रश्न सुनेपछि साक्षात भगवान नारायणको मुखमण्डलमा एउटा जगतलाई आनन्द, शीतलता र शान्ति प्रदान गर्ने एउटा अलौकिक, मन्द र दिव्य मुस्कान छायो। उहाँ देवर्षिको यो भक्तिपूर्ण जिज्ञासा सुनेर अत्यन्तै प्रसन्न हुनुभयो र उहाँले आफ्ना दुवै आँखाहरू खोलेर करुणाको वर्षा गर्दै नारदजीलाई सम्बोधन गर्न थाल्नुभयो र जुन वचनहरू भन्नुभयो ती सम्पूर्ण ब्रह्माण्डको अज्ञानतालाई मेट्ने खालका थिए। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, सुन्नुहोस्, ती ब्राह्मण कन्याको जीवनको कथा अत्यन्त अनौठो, रहस्यमय र प्रारब्धको चक्रलाई बुझाउने खालको छ। जब उनका पिता मेधावी ऋषिको मृत्यु भयो र वनका ऋषिहरूले नै उनको दाह संस्कार गरेर कन्यालाई धैर्य धारण गर्ने उपदेश दिएर आफ्नो आश्रममा फर्के, तब ती कन्या त्यस सुनसान, विशाल र उजाड आश्रममा पुरै एकाकी, असहाय र सहाराविहीन भइन्। उनले आफ्नो अत्यन्तै भारी, चिन्तित र दुखी मनले प्रत्येक पल आफ्ना पूजनीय पिताको सम्झना र विलाप गर्दै आँखाबाट निरन्तर अश्रुधारा बगाउँदै त्यस आश्रममा केही काल व्यतीत गरिन्। उनको जीवनको गति पूर्ण रूपमा रोकिएको जस्तै भएको थियो। उनी दिनभरि आफ्नो पिताले पूजा गर्ने स्थानमा बसेर रुन्थिन्।
उनका वस्त्रहरू र कुटीलाई हेरेर विलाप गर्थिन् र रातभरि वनका हिंसक जनावरको गर्जन सुनेर डरले काम्दै भगवानको नाम स्मरण गर्दै जागे बस्थिन्। उनको कोमल शरीर भोक प्यास र मानसिक पीडाका कारण बिस्तारै जीर्ण र दुर्बल हुँदै गइरहेको थियो। ती कन्याको जीवनमा दुःखको कालो बादल यसरी मडारिरहेको थियो कि आफ्नो जीवनको कुनै भविष्य नै देखिँदैन थियो। परन्तु हे नारद, हे दैवयुग, समयको चक्र र भाग्यको खेल कस्तो हुन्छ भने मानिसको जीवनमा जब दुःखको पराकाष्ठा आउँछ तब चरित्र शुद्ध हुन्छ र अन्तकरण पवित्र हुन्छ। तब ईश्वरीय विधान अनुसार कुनै न कुनै त्यस्तो अलौकिक माध्यम प्रकट हुन्छ जसले जीवनको सम्पूर्ण दिशा र दशालाई नै बदलिदिन्छ। ठिक त्यसै गरी एक दिन ती कन्याको अचल भाग्यवश र पूर्व जन्मको अदृश्य शुभ संस्कारका कारण त्यस घना र भयानक जङ्गलमा आफ्नै इच्छाले स्वेच्छापूर्वक विचरण गर्दै परम तेजस्वी कठोर तपस्वी तर अत्यन्तै क्रोधी स्वभावका रूपमा 14 भुवन र सर्वत्र विख्यात भएका महाकोप अर्थात् अत्याधिक रिसाउने महर्षि दुर्वासा मुनिको अचानक त्यस आश्रममा शुभ आगमन भयो। उनी साक्षात प्रलयको अग्निको तेज जस्तै देखिन्थे। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, भगवान नारायणले नारदजीले भन्नुभयो, हे नारद, महर्षि दुर्वासाको नाम सुन्ने बित्तिकै ठुला ठुला राजा महाराजहरू, चक्रवर्ती सम्राटहरू, महापराक्रमी दानवहरू र स्वर्ग लोकका साक्षात इन्द्रादि देवताहरू पनि थर थर काँप्ने गर्थे, किनकि उनी आफ्नो क्रोध, कठोर अनुशासन र अलिकति पनि त्रुटि भएमा तुरुन्तै श्राप दिने प्रवृत्तिका लागि ब्रह्माण्डभरि नै चिनिन्थे। तर उनी भित्रबाट परम ज्ञानी, निष्कपट र साँचो भक्तहरूको कल्याण गर्ने करुणाका सागर पनि थिए। जब ती शोकको अगाध र अनन्त सागरमा डुबेकी मलिन वस्त्र धारण गरेकी र अश्रुपूर्ण आँखाहरू भएकी कुमारी ब्राह्मण पुत्रीले आफ्नो कुटीको आँगनमा साक्षात सूर्य जस्तै चम्किलो तेज भएका लामो जटाधारी, हातमा काठको डण्ड र कमण्डली लिएका रातो नेत्र भएका महर्षि दुर्वासालाई आउँदै गरेको देखिन् तब उनी क्षणभरका लागि अत्यन्तै डराइन्। उनको मुटु जोड जोडले धड्किन थाल्यो। उनलाई लाग्यो कि यी क्रोधी मुनिले मेरो यस उजाड र अशुद्ध आश्रमलाई देखेर कतै श्राप त दिने होइनन्। परन्तु उनी त एक महान शास्त्रका ज्ञाता र तपसी मेधावी ऋषिकी छोरी थिइन्। त्यसैले उनी तुरुन्तै आफ्नो मनमा गहिरो धैर्य धारण गर्न पुगिन्। उनले आफ्नो व्यक्तिगत शोक, दुःख र पीडालाई एकै क्षणमा बिर्सेर उठिन् अनि महर्षिको अगाडि गएर अत्यन्तै नम्रता, विनय र गहिरो श्रद्धापूर्वक दण्डवत प्रणाम गरिन्। मुनिको चरण कमलमा आफ्नो शिर झुकाएर नमस्कार गरेपछि उनले उहाँलाई परम आदरका साथ आफ्नो सानो पवित्र र शान्त आश्रमभित्र लिएर आइन्। उनले महर्षि दुर्वासालाई बस्नको लागि सफा कुशको आसन प्रदान गरिन्, जसलाई उनका पिताले तयार गर्नुभएको थियो। त्यसपछि ती कन्याले ऋषिकुलको प्राचीन मर्यादा र शास्त्रको नियम अनुसार अतिथिको सत्कार गर्नको लागि अर्घ, हात धुने पवित्र जल, पाद्य, घोडा धुने सुगन्धित जल तयार गरिन् र महर्षिको चरण कमललाई आफ्ना कोमल र साना साना हस्तकमलले धोइन्। उनले वनमा घुमेर रुखहरूबाट आफैले सङ्कलन गरेका अनेकौँ प्रकारका कन्दमूल, पाकेका स्वादिष्ट मिठा फलफुलहरू र जलाशयबाट ल्याएको शीतल सुगन्धित जल महर्षि दुर्वासाको अगाडि अत्यन्तै प्रेमपूर्वक अर्पण गरिन्। उनले अत्यन्त निष्कपट हृदय, पवित्र विचार र श्रद्धापूर्वक महर्षि दुर्वासाको पूजन गरिन्। ती सानी असहाय कन्याको यस्तो निश्चल सेवाभाव, पवित्र व्यवहार र उत्तम अतिथि सत्कार देखेर सधैँ क्रोधको आगोमा जलिरहने, सानो कुरामा पनि रिसाउने महर्षि दुर्वासाको मन र मस्तिष्क पनि सोही क्षण पूर्ण रूपमा शान्त, प्रसन्न, शीतल र वात्सल्य करुणाले आर्द्र भयो। उहाँको क्रोध कता हरायो उहाँ आफैले थाहा भएन।
भगवान नारायणले भन्नुभयो, हे नारद, जब महर्षि दुर्वासा त्यस कुशको आसनमा विराजमान भएर ती कन्याले दिएका फलफूल र शीतल जल ग्रहण गरेर पूर्ण रूपमा सन्तुष्ट शान्त र तृप्त हुनुभयो, तब ती मुनि कन्या आफ्ना दुवै हात जोडेर अत्यन्तै आदर विनय नम्रता र सुमधुर स्वरमा महर्षिको अगाडि उभिएर कुराकानी गर्न थालिन्। उनका आँखाहरूमा अझै पनि विगतका दुःखका आँसुका थोपाहरू तैरिरहेका थिए, तर उनको स्वर र भाषामा ऋषिकुलको महान संस्कार र बुद्धिमानी स्पष्ट रूपमा झल्किन्थ्यो। ती कन्याले भनिन्, हे परम तपस्वी सर्वशास्त्रका ज्ञाता ब्रह्माण्डकै पूजनीय महर्षि दुर्वासा, हजुरको यस पावन चरण कमलमा मेरो बारम्बार कोटि कोटि नमस्कार छ। म एक अत्यन्तै अभागी अनाथ असहाय र भाग्यले ठगिएकी दुर्भागिनी कन्या हुँ। म यस विशाल भयानक र सुनसान जङ्गलको बीचमा एक्लै छु, मेरो कोही पनि संरक्षक छैन। हे गुरुदेव, हजुर जस्ता त्रिकालदर्शी सिद्ध दिव्य र ब्रह्माण्डकै पूजनीय महात्माको मेरो यस सानो उजाड दरिद्र र शोकले भरिएको आश्रममा कसरी शुभ आगमन भयो? म त हजुरको यो अकारण कृपा बुझ्न सर्वथा असमर्थ छु, तर मलाई यस्तो लाग्दछ कि आज हजुरको यो अलौकिक दर्शन पाएर मेरो मन्द भएको र सुतिरहेको भाग्यको उदय भएको छ। हे मुनि, मेरा स्वर्गीय पूजनीय पिता महर्षि मेधावीको पूर्वजन्मको कुनै महान पुण्यको प्रताप, उहाँको तपस्याको बल वा ममाथि रहेको उहाँको अदृश्य आशीर्वादको कारण नै म जस्ती दुःखको अगाध सागरमा डुबेकी अनाथ र असहाय छोरीलाई सम्झाउन, मेरो शोकलाई कम गर्न, मलाई सान्त्वना दिन र मेरो अन्धकारमय जीवनलाई ज्ञानको ज्योतिले उज्यालो पार्नको लागि हजुर आफै स्वेच्छाले यहाँ आउनुभएको हो। हजुर जस्ता परम पवित्र निष्काम र सिद्ध महात्माहरूको चरण कमलको धुली कणलाई स्पर्श गर्न पाउनु नै यस संसारका जीवहरूको सबैभन्दा ठूलो भाग्य हो। आज हजुरको चरणको धुलो मेरो यस कुटीको आँगनमा र मेरो शरीरमा पर्नाले मेरो यो मानव जन्म पूर्ण रूपमा सफल भएको छ, मेरो जीवन धन्य भएको छ, म कृतकृत भएकी छु। कृपा गरेर मलाई आफ्नो दासी सम्झेर मेरो रक्षा गर्नुहोस्। सुतजीले भन्नुभयो, हे सौनक आदि ऋषिहरू, ती कन्याले आफ्ना मनका यी सबै विनम्र शास्त्र सम्मत र आदरयुक्त वचनहरू महर्षि दुर्वासाको अगाडि प्रकट गरेपछि उनी अत्यन्तै विनीत भावले आफ्ना दुवै हात जोडेर महर्षिको मुखमण्डलतर्फ हेर्दै उहाँको आज्ञा र वचनको प्रतीक्षा गर्दै उनको अगाडि चुपचाप मौन भएर भुइँमा बसिन्। उनको अनुहारमा रहेको निश्चलता सरलता र दुःखको गहिरो भावले महर्षि दुर्वासाको हृदयमा एउटा पिताको जस्तै असीम स्नेह र करुणा

लौकिक दिव्य र मन्द मुस्कान छायो। उहाँको हृदयमा रहेको सम्पूर्ण गम्भीरता स्नेहमा परिणत भयो। उहाँले आफ्नो दाहिने हात माथि उठाएर ती कन्यालाई अभय, दीर्घायु र कल्याणको असीम आशीर्वाद दिनुभयो। महर्षि दुर्वासाले अत्यन्तै गम्भीर, सुमधुर, वात्सल्यपूर्ण र प्रेमयुक्त स्वरमा भन्नुभयो, हे कल्याणकारी ब्राह्मण पुत्री, तिमी धन्य छौ। तिम्रो यो पवित्र विचार, तिम्रो यो अतिथि सत्कार र तिम्रो यो उत्तम संस्कार साँच्चीकै धन्य छ। तिमी जस्ती गुणवती, बुद्धिमानी, सेवाभावी र सत्यवादी छोरी पाएर तिम्रा पूजनीय पिता महर्षि मेधावी साँच्चीकै भाग्यशाली हुनुहुन्थ्यो र उहाँ धन्य हुनुभएको छ। तिमीले आफ्नो यो निश्चल सेवा, आदर र भक्तिपूर्ण व्यवहारको बलले केवल आफ्नो मात्रै होइन तिम्रो पिताको सम्पूर्ण ऋषिकुल, वंश र पुर्खाहरूको उद्धार गरिदिएकी छौ। यस भयानक, निर्जन र हिंसक जनावरले भरिएको जङ्गलमा जहाँ तिम्रो रक्षा गर्ने कोही पनि छैन, तिमी आफै शोकमा डुबेकी छौ। यस्तो अत्यन्तै कठिन र कष्टकर परिस्थितिमा पनि तिमीले अतिथिको जुन अद्वितीय, उत्कृष्ट र उत्तम सत्कार गरेकी छौ, यसले तिम्रो उच्च कुलको मर्यादा र शिक्षालाई पूर्ण रूपमा सिद्ध गर्दछ। तिम्रा पिता वैकुण्ठ लोकमा साक्षात भगवान विष्णुको सान्निध्यमा बसेर तिम्रो यो धर्मानुकूल कर्म देखेर पक्कै पनि अत्यन्तै प्रसन्न र सन्तुष्ट भइरहनु भएको होला। त्यसैले हे पुत्री, तिमी आफ्नो मनमा कति पनि हीनता, कमजोरी वा डर नराख। तिमी साँच्चीकै धन्य छौ। तिम्रो भविष्य उज्जवल छ। तिमीले मलाई पूर्ण रूपमा सन्तुष्ट बनाएकी छौ। महर्षि दुर्वासाको मुखारविन्द यस्तो उच्च प्रशंसा, वात्सल्यपूर्ण र सहानुभूतिले भरिएको वचन सुनेपछि ती कन्याको मन अलिकति हलुका त भयो, तर उनका पुराना घाउहरू, माता पिताको वियोगको पीडा र दुःखको आगो पुनः ताजा भएर आयो। उनको हृदय भरिएर आयो, कण्ठ अवरुद्ध भयो र आँखाहरूबाट आँसुका ठुला ठुला थोपाहरू बग्न थाले। उनी महर्षिको अगाडि आफ्नो दुःख र मानसिक छटपटीको बेली विस्तार लगाउन थालिन्। कन्याले भनिन्, हे परम कृपालु मुनि श्रेष्ठ, हे तपोनिधि, हजुरका यी अमृत समान मधुर र सान्त्वनापूर्ण वचनहरू सुनेर मेरो हृदयको आधा दुःख र भय सोही क्षण दूर भएर गएको छ। तर हे मुनि, म भित्रबाट पूर्ण रूपमा टुक्रिएकी छु। म छातीभित्र एउटा ठुलो शून्य लिएर बाँचिरहेको छु। म यस समय दुःख र शोक रूपी भीषण अग्निको ज्वालामा 24 घण्टा जलिरहेकी छु। मेरा पूजनीय माता र पिता दुवै मलाई यस असहाय अवस्थामा छोडेर गइसकेका छन्। मेरो भित्री पीडाको आगो यति भयङ्कर छ कि यसले मेरो भोक, प्यास र निन्द्रा सबै नष्ट गरिदिएको छ र मलाई भित्रभित्रै भस्म गरिरहेको छ। कृपा गरेर म माथि दया गर्नुहोस् र मलाई कुनै यस्तो दिव्य उपाय, व्रत, मन्त्र वा साधना बताइदिनुहोस् जसले मेरो यो दुःखको आगोलाई तुरुन्तै र सदाका लागि बुझाउन सकोस्, मेरो जीवनलाई शान्ति दिन सकोस्। हे महामुनि, यस विशाल, अनन्त र सुनसान संसारमा मेरो मनमा हर्ष पैदा गर्ने, मलाई हँसाउने, मलाई माया गर्ने वा मेरो हेरचाह गर्ने अब कोही पनि भाग्यशाली व्यक्ति बाँकी नै छैन। म जुन दिशामा हेर्छु, मलाई कतै पनि कुनै आशाको किरण देखिँदैन। मलाई धैर्य दिने, मेरो शिरमा स्नेहपूर्वक हात राखेर आशीर्वाद दिने न त मेरा पूजनीय माता हुनुहुन्छ, न त मेरा परम विद्वान पिता हुनुहुन्छ, न त मेरो सुख दुःखमा मेरो रक्षा गर्ने कुनै दाजुभाइ वा नातेदार नै छन्। म पूर्ण रूपमा अनाथ र असहाय भएकी छु। हे महामुनि, यस्तो भयानक दुःख, मानसिक पीडा र अभावले भरिएको अवस्थामा म यस जङ्गलमा एक्लै कसरी आफ्नो जीवनको निर्वाह गरूँ? म आफ्नो विवाह र भविष्यलाई लिएर अत्यन्त चिन्तित र व्याकुल छु। यस कुटीको ढोकाबाट बाहिर निस्केर जुनसुकै दिशातर्फ आफ्ना आँखाहरू उठाउँछु, मलाई सर्वत्र केवल अन्धकार, निराशा, एकाकीपन र भयानक भय मात्र देखिन्छ। मेरो जीवन उद्देश्यहीन र सुनसान भएको छ। अत हे तपस्याका महाभण्डार, हे कृपालु महर्षि दुर्वासा, म पूर्ण रूपमा हजुरको शरणमा आएकी छु। मेरा यी सबै दुःखहरूलाई समूल नष्ट गर्ने कुनै उपाय चाँडो भन्दा चाँडो मलाई बताइदिनुहोस्। म हजुरको अगाडि आफ्नो जीवनको भिक्षा मागिरहेको छु।
सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, ती अनाथ सुन्दरी र गुणवती ब्राह्मण पुत्र

छोरीले यसरी आफ्नो आँसु बगाउँदै अत्यन्तै करुण मर्मस्पर्शी र हृदय विदारक स्वरमा आफ्नो दुःखको कथा सुनाएपछि महर्षि दुर्वासा अत्यन्तै गम्भीर र विचारमग्न हुनुभयो। उहाँले केही क्षणका लागि आफ्ना दुवै नेत्रहरू बन्द गर्नुभयो र आफ्नो मनलाई एकाग्र बनाउनुभयो र ध्यान मग्न भएर ती कन्याको पूर्व जन्मको प्रारब्ध, उनका ग्रहहरूको अवस्था र उनको नक्षत्रको चाल र उनको यो वर्तमान कष्टको वास्तविक र मूल कारण के हो भनेर आफ्नो दिव्य दृष्टिले विचार गर्न थाल्नुभयो। भगवान नारायणले नारदजीसँग भन्नुभयो, हे नारद, महर्षि दुर्भाषाले आफ्नो योग ध्यानमा स्पष्ट रूपमा देख्नुभयो कि ती कन्या पूर्व जन्ममा एक धनी समृद्धि तर अहंकारी व्यापारी की पुत्री थिइन्। उनले आफ्नो पूर्व जन्ममा धन र ऐश्वर्यको घमण्डका कारण, अज्ञानतावश र मति भ्रष्टताका कारण साक्षात भगवान पुरुषोत्तमको परम पवित्र महिनाको घोर अनादर र निन्दा गरेकी थिइन्, जसको परिणाम स्वरूप उनले यमलोकको दुःख भोगेर यस जन्ममा यति ठूलो दुःख, अनाथपन र कष्टकर जीवन भोग्नु परिरहेको छ। महर्षिले ती कन्याको यस जन्मको निश्चल सेवा, उनको विनम्रता, उनको पवित्र आचरण र उनको कठिन परिस्थितिलाई देखेर उनको कल्याण गर्ने, उनको उद्धार गर्ने र उनलाई यो प्रारब्धको बन्धनबाट मुक्त गराउने दृढ संकल्प गर्नुभयो। महर्षि दुर्वासाले आफ्ना दुवै नेत्रहरू बिस्तारै खोलेर ती कन्याको तर्फ परम करुणा, दया, वात्सल्य र स्नेहका साथ हेर्नुभयो। उहाँको मनमा ती अनाथ कन्याप्रति एउटा पिताको जस्तै गहिरो संरक्षक भाव जागृत भएको थियो। उहाँले ती कन्याको जीवनलाई सुख, ऐश्वर्य, सौभाग्य र आनन्दले भर्नका लागि, उनको सम्पूर्ण दुःखको समूल अन्त्य गर्नका लागि अत्यन्तै हितकारी, कल्याणकारी, दूरगामी र मंगलकारी वचनहरू भन्न थाल्नुभयो, जसले आगामी दिनमा उनको भाग्यलाई पुरै बदलिने थियो। महर्षिले जुन दिव्य उपाय र शास्त्रको रहस्य बताउनुभयो, त्यो नै यस सम्पूर्ण पुरुषोत्तम मास महात्म्यको सबैभन्दा ठूलो र शक्तिशाली रहस्य हो। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, महर्षि दुर्वासाले ती कन्यालाई आफ्नो हातले आश्वस्त पार्दै, सान्त्वना दिँदै अत्यन्त गम्भीर र हितकारी स्वरमा भन्नुभयो, हे पुत्री, तिमी यसरी रुन कराउन र आफ्नो भाग्यलाई दोष दिएर चिन्तित हुनु पूर्ण रूपमा बन्द गर। यो संसारको नियम नै यस्तै छ, यहाँ कोही पनि स्थायी रूपमा कसैको हुँदैन। मानिस यस धरतीमा एक्लै आउँछ र एक्लै जान्छ। सुख र दुःख त समयको चक्र र दिन रात जस्तै हुन्, जो आइरहन्छन् अनि गइरहन्छन्। तिम्रा माता पिताले आफ्नो यस धरतीको आयु र कर्तव्य पूरा गरेर आफ्नो उत्तम लोक वैकुण्ठ धाम प्राप्त गरिसकेका छन्। उनीहरूका लागि शोक गर्नु व्यर्थ छ। अब तिमीले आफ्नो वर्तमान र भविष्यलाई कसरी धर्मानुकूल, सुखमय र सार्थक बनाउने भन्ने तर्फ ध्यान दिनुपर्छ। हे पुत्री, तिमीले मलाई तिम्रो यो दुःख र शोकको अग्नि दूर गर्ने उपाय सोधेकी छौ। म तिम्रो यो निश्चल सेवा, पावन अतिथि सत्कार र निष्कपट हृदय देखेर पूर्ण रूपमा सन्तुष्ट र अत्यन्तै प्रसन्न छु। म तिमीलाई एउटा यस्तो परम गोप्य, दुर्लभ, महापुण्यदायी र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली व्रत बताउँछु, जसलाई तिमीले पूर्ण निष्ठाका साथ गर्नाले तिम्रो जीवनका सबै कष्टहरू, दरिद्रता, शोक र भय क्षणभरमै नष्ट हुनेछन्। तिमीले आफ्नो मनमा जे जस्तो इच्छा राखेकी छौ, सोही अनुसार तिमीले सोचे भन्दा पनि श्रेष्ठ, महापराक्रमी, सूर्य जस्तै तेजस्वी, भाग्यशाली पति अनि संसारकै श्रेष्ठ सुख दिने पुत्रहरू प्राप्त गर्नेछौ। तिम्रो यो उजाड आश्रम पुनः खुसियाली, धन र ऐश्वर्यले भरिनेछ। हे पुत्री, यो उपाय अरू केही नभएर साक्षात भगवान पुरुषोत्तमको परम प्रिय र प्राणभन्दा प्यारो महिनाको विधिपूर्वक शास्त्रोत्र नियम अनुसार आराधना, स्नान, दान र दीपदान गर्नु हो। म तिमीलाई यस व्रतको सम्पूर्ण रहस्य, पूजाको शास्त्रीय नियम र समयको चक्र सम्झाउँछु।
महर्षि दुर्वासाले ती कन्याको अगाडि पुरुषोत्तम मासको व्रतको महिमा र त्यसको फलको बारेमा जुन अद्भुत गम्भीर र अलौकिक ज्ञान प्रकट गर्नुभयो त्यसले ती कन्याको अन्तःकरणमा एउटा नयाँ आशा नयाँ जीवन र अचल विश्वासको ज्योति जगाइदियो। उनी महर्षिको मुखारविन्दबाट त्यो दिव्य उपाय सुन्नको लागि आफ्नो पुरै ध्यान केन्द्रित गरेर एकाग्र भइन्। उनको अनुहारको उदासी बिस्तारै हटेर गयो। महाज्ञानी सुदजीले नैमिषारण्यका समस्त सौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै कथाको उपसंहारतर्फ लैजाँदै भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार साक्षात भगवान नारायणले देवर्षि नारदलाई बदरीका आश्रमको पावन एकान्त र पवित्र भूमिमा नवौं अध्यायको यो परम गोपनीय परम कारुणिक अनौठो र अलौकिक वृत्तान्त बताउनुभयो। ती अनाथ ब्राह्मण पुत्री र महर्षि दुर्वासाको यो संवाद ब्रह्माण्डकै इतिहासमा अत्यन्तै महत्त्वपूर्ण र कल्याणकारी मानिन्छ, किनकि यसै संवादको पृष्ठभूमिमा अगाडिका अध्यायहरूमा पुरुषोत्तम मासको त्यो महाव्रत त्यसको शास्त्रीय नियम र त्यसको अलौकिक अकल्पनीय चमत्कार प्रकट हुनेवाला छ, जसले ती मुनि कन्या द्रौपदीको पूर्व जन्मको स्वरूपको जीवनको सम्पूर्ण रूपान्तरण गरिदियो र उनलाई सुखको शिखरमा पुर्यायो। हे ऋषि मुनिहरू, जो मनुष्यले यस नवौं अध्यायको परम पावन कथालाई पूर्ण श्रद्धा शुद्ध चित्त पवित्र विचार र अनन्य भक्तिभावका साथ श्रवण गर्दछ अरूलाई सुनाउँछ वा आफैले नियमपूर्वक पाठ गर्दछ उसको जीवनमा आउने सबै प्रकारका आकस्मिक सङ्कटहरू अकाल मृत्युको भय अनाथपनको दुःख आर्थिक अभाव दरिद्रता र मानसिक अशान्तिहरू सदाका लागि समूल नष्ट भएर जान्छन्। भगवान पुरुषोत्तम महर्षि दुर्वासा र महर्षि मेधावीको कृपाले उसको घरमा सुख शान्ति समृद्धि र अखण्ड सौभाग्यको वास हुन्छ, यसमा कुनै संशय छैन। अब ऋषिहरूको मनमा यो नयाँ र गम्भीर जिज्ञासा उत्पन्न भएको छ कि महर्षि दुर्वासाले ती कन्यालाई पुरुषोत्तम मासको व्रतका कुन कुन गुप्त नियमहरू मन्त्रहरू र विधिहरू बताए, ती कन्याले त्यो व्रत कसरी गरिन् वा उनको मनमा कुनै नयाँ संशय वा भ्रम उत्पन्न भयो र यस व्रतको प्रभावले उनको जीवनमा कस्तो अलौकिक चमत्कार प्रकट भयो, यो सम्पूर्ण वृत्तान्त अब आगामी दशौं अध्यायमा पूर्ण रूपमा शास्त्रसम्मत ढङ्गले प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्य क्रमशः वर्णन गर्दै जानेछु। आजको यो नवौं अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। यस नवौं अध्यायको गम्भीर र विस्तृत अध्ययनबाट सम्पूर्ण मानव जातिलाई यो परम सत्य र नैतिक शिक्षा प्राप्त हुन्छ कि मनुष्यको जीवनमा जतिसुकै ठूलो वज्रपात दुःख शोक एक्लोपन वा अनाथपन किन नहालोस्, यदि उसले आफ्नो आन्तरिक धर्म पवित्रता सत्य निष्ठा र ऋषि कुलको उत्तम संस्कारलाई छोड्दैन भने ईश्वरीय कृपा र पूर्व जन्मको संस्कारका कारण उसको जीवनमा महर्षि दुर्वासा जस्ता त्रिकालदर्शी योग मार्गदर्शक गुरु वा महात्माको शुभ आगमन अवश्य हुन्छ। दोस्रो महत्वपूर्ण शिक्षा यो हो कि अतिथिको निश्चल निस्वार्थ र आदरपूर्वक गरिएको सेवामा यति ठूलो शक्ति हुन्छ कि त्यसले ब्रह्माण्डकै सबैभन्दा क्रोधी स्वभावका मानिसहरू वा परिस्थितिलाई पनि पूर्ण रूपमा शान्त अनुकूल कृपालु र वात्सल्यपूर्ण बनाउन सक्दछ। तेस्रो सबैभन्दा गम्भीर सन्देश यो हो कि आफ्ना पूर्वजन्मका अज्ञात पापहरू र प्रारब्धको कष्टकर बन्धनबाट मुक्त हुनको लागि मनुष्यले आफ्नो बुद्धि र अहंकारलाई त्यागेर योग्य गुरुको शरणमा जानुपर्छ। उनले बताएको ईश्वरीय मार्ग व्रत साधना र पुरुषोत्तम मास जस्तो कल्याणकारी समयको सदुपयोग गर्नुपर्छ। गुरुको आज्ञा र भगवानको भक्ति नै जीवनको घोर अन्धकारलाई मेटेर परम आनन्द र मोक्ष प्राप्त गर्ने एकमात्र शाश्वत र अकाट्य माध्यम हो। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद संवादे मुनिकन्या दुर्वासा समागम नाम नवमो अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8 अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली यी व्यावसायिक सन्देशहरूपछि कार्यक्रम भजनाञ्जलीमा यहाँलाई पुनः स्वागत छ आदरणीय श्रोता यहाँ अहिले कार्यक्रम भजनाञ्जलीमा हुनुहुन्छ र कार्यक्रममा यहाँ अहिले सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। एफएम अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्लपित्तको लागि।

0: एक्टिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि।
1: परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त।
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान।
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
1: सम्पर्क नम्बर
2: 9141470161,
1: 9032345054,
2: 9849527781।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जली। आदरणीय श्रोता, कार्यक्रम सुन्दै हुनुहुन्छ भजनाञ्जली र कार्यक्रममा यहाँ अहिले केही सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सुमधुर भजनहरुको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। नमस्कार आदरणीय श्रोता, कार्यक्रम भजन दीपाञ्जलीमा यहाँलाई स्वागत छ। उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेटको प्रायोजनमा रहेको यस कार्यक्रम भजन दीपाञ्जलीमा म सभ्यता तिवारी यहाँहरूको साथमा हुनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्री

0: FM अध्यात्म ज्योति शांति रेडियो।
1: अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरुको साथमा कार्यक्रम भजन दीपाञ्जलि। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ।

बिहानको 8:30 हुँदैछ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ चाँदीका हरेक प्रकारका सामग्रीका निमित्त प्रसिद्ध सिल्भर स्टेटको प्रायोजनमा कार्यक्रम भजनाञ्जली।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्रीका निमित्त प्रख्यात सिल्भर स्टेटको प्रायोजनमा कार्यक्रम भजन दीपाञ्जली।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी
2: 33556

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत गैस अपच यी समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808 30007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032445054
4: 9049528781।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले सुन्दै हुनुहुन्छ सुमधुर भजनहरूको साथमा कार्यक्रम भजन दीपाञ्जली। यस कार्यक्रमका प्रायोजक उच्च स्तरीय प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सामग्रीका लागि प्रसिद्ध सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ। भजन दीपाञ्जली। आदरणीय श्रोता, यहाँ अहिले उच्च कारिगरी एवं उत्कृष्ट प्रविधिद्वारा स्वदेशमै निर्मित चाँदीका हरेक प्रकारका सर सामग्रीका निमित्त प्रख्यात सिल्भर स्टेटको प्रायोजनमा सुन्दै हुनुहुन्छ।

हवस्ता आदरणीय श्रोता, सिल्भर स्टेटको प्रायोजनमा रहेको कार्यक्रम भजन दिपाञ्जली आजलाई यति नै। कार्यक्रमबाट म सभ्यता तिवारी बिदा माग्दछु। हवस्त, नमस्कार।

0: 20.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने स्वाद

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 98 0 18 30 0 0 7।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू।
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032454
4: 9049528781।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: FM अध्यात्म ज्योति शान्ति रेडियो।

0: विज्ञापन बोर्ड।
1: FM अध्यात्म ज्योति शांति रेडियो।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 MHz। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
8: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
9: बार्सिलोना, बार्सिलोना, बार्सिलोना, बार्सिलोना, बार्सिलोना, बार्सिलोना।

நீரே மன்னி.

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपाल टेलिकमको एप किन चाहियो भनेको जे खोज्या त्यही पाइयो
3: त्यसैले त हामीलाई आज रमाइलो भयो
4: भोइस डाटा के चाहिन्छ प्याकेज किन्न मिल्ने साथीभाइ र आफन्तलाई प्याकेज गिफ्ट दिन पनि मिल्ने ब्यालेन्स कति छ हेर्न पनि मिल्ने ब्यालेन्स ट्रान्सफर गर्न पनि मिल्ने कल डिटेल्स हेर्नुहोस् त चेक गर्न नि मिल्ने खोजेको कुराहरू सबै यसमा मिल्ने
2: त्यसैले अहिले नै नेपाल टेलिकमको एप डाउनलोड गर्नुहोस् र डेटा बोनसको मजा लिनुहोस् नेपाल टेलिकम राष्ट्रको संचार
5: NVL Auto Loan.
6: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल
5: मात्र 5.89% ब्याज दरबाटै प्रारम्भ
6: विशेषताहरू
5: NVL Auto Loan तथा विद्युतीय सवारीमा 60% सम्मको फाइनेन्स सुविधा
6: कर्जा अवधि 5 वा 7 वर्ष सम्म
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
6: सरल प्रक्रिया सुलभ ब्याज दर
5: शर्तहरू लागू हुनेछ
6: कल सेन्टर 01-597-1222
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने स्वाद

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: पौराणिक नुवाकोट दरबार र बेल

0: पुलकोट गढीसँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
0: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
0: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
0: सम्पर्क नम्बर
1: 9141470164
0: 9032454
1: 9849528781
2: 104.8

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

104.8.

0: या चुप रहूं
1: ना
0: दिल में मेरे आज क्या है
1: क्या है।

0: 1048
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: 248.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: आज भोलि अफिसमा टेन्सन छैन
1: नेपाल टेलिकमको सीयुजी प्याकेज ब्यालेन्स सकिदैन
3: तपाईले आफ्नो अफिसमा नेपाल टेलिकमको सीयुजी प्याकेज लिनुभयो ठिक गर्नुभयो यो सुविधा प्रिपेड र पोस्टपेड दुवै सिममा उपलब्ध छ नेपाल टेलिकम राष्ट्रको सञ्चार

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ भरि।
1: नेपाल बैंक समृद्ध व्यवसाय कर्जा,
2: तपाईको समृद्धि र सम्पन्नताको लागि हाम्रो साथ।
1: मात्र 6.14% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू,
1: रु 10 करोड रकम सम्मको कर्जा सुविधा,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: आवश्यकता अनुसार चालू पुँजी, स्थायी चालू पुँजी तथा स्थिर चालू पुँजी कर्जा सुविधा,
1: 7 कार्य दिन भित्र निर्णय,
2: शर्तहरू लागू हुनेछ।
1: कल सेन्टर 01-597-1222।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: Four, eight.

0: 104.8.
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर पैलेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान में 100% शुद्धता को ग्यारेन्टी दिने एकमात्र सिल्वर पैलेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासु आमा गाउँबाट आउनु भएको खाना खानु पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो

0: भर पर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: Together, we deliver.

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9832345054,
1: 9849528781।

104.8.

आदरणीय श्रोता सुन रहनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: का हर एक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागी
1: सिल्वर स्टेट एवटे छाना मुनि चांदी का सभी सामान हरू
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमांडू शाखा शुक्रपथ विशाल बजार को अगाड़ी फोन नंबर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
6: शुद्धता नै खोजौँ।
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
10: सम्पर्क नम्बर 5320411 9802076888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
12: जाडो भएपछि लगाउनु परेन त?
11: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
12: ह्या, एक दुई दिन मात्र त हो नि, पछि त कामै गर्दैन नि।
11: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
13: One oh four eight.

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो एनटिटिभी। बाँकी त सब मनको कुरा न हो।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: NVL Auto Loan.
3: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल
2: मात्र 5.89% ब्याज दरबाटै प्रारम्भ
3: विशेषताहरू
2: NVL Auto Loan तथा विद्युतीय सवारीमा 60% सम्मको फाइनेन्स सुविधा
3: कर्जा अवधि 5 वा 7 वर्ष सम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया सुलभ ब्याज दर
2: शर्तहरू लागू हुनेछ
3: कल सेन्टर 01-597-1222
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक ১০৪.৮ ১০৪.৮

0: 104.8.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाइपछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
7: जाडो भएपछि लगाउनु परेन त
6: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
7: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032445054,
1: 9849528781।
3: We'll be right back.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

FM is a 104.8 MHz. English all-time hits.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-1534।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

Eat this.

0: Nadzał, nadzał.
1: On to on? Shrash to tailoring.

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज अहिले यहाँ सुन्दै हुनुहुन्छ। यति बेला दिनको 2 बजिसकेको छ। अब यहाँले केही सदाबहार नेपाली गीतहरू सुन्न सक्नुहुनेछ।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि। फोन नम्बर 4227345423355।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: Estamos
1: en vía.
2: For you, in fact, coming up next up.
0: FM AG 104.8 MHz.

Mesut Süre

0: ए माता दी गोल्ड पैलेस शुक्लपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: बोली त्या तो फिल्म हेर्दाखेरि बोली भनौ न
1: मिति गङ्गुदी मङ्सी
2: त्यहाँ धेरै शीतल छ

0: above.
1: Wow, wow.
0: Down, down.
1: Out, out. Stretch the tailoring.
0: Yeah, baby, yeah.
2: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ सिल्भर

0: विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौ।
1: सिल्भर
2: चौबिस क्यारेट भनेपछि 24 क्यारेट नै हुने फिर्ता गर्दाखेरि सुनको पुरा

104.8. Four, eight.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक,
1: काठमाडौँ।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पैसा नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: नेपाल बैंक सरल कृषि कर्जा
3: समृद्ध बन्छ हाम्रो देश तपाईको मेहनत र हाम्रो साथले
2: मात्र 5.89% ब्याज दरमा विशेषताहरू
3: न्यूनतम रु 3 लाख देखि अधिकतम रु 20 लाख सम्मको कर्जा सुविधा
2: परियोजना लागतको अधिकतम 80% सम्म कर्जा प्रवाह
3: आवश्यकता अनुसार चालू पूँजी तथा आवधिक दुवै विकल्प उपलब्ध
2: कर्जा अवधि अधिकतम 10 वर्ष सम्म
3: सरल प्रक्रिया तथा शीघ्र निर्णय
2: शर्तहरू लागू हुनेछ
3: कल सेन्टर 01-597-1222
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
6: जाडो भएपछि लगाउनु परेन त?
5: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
6: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032445054,
7: 9849578781।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: कहिए क्या सुनेंगे आप?
1: FM AJ 104.8.

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
5: क्याप्टेन रेग्मीज फार्म हाउस
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस
6: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
6: सम्पर्क नम्बर
5: 9141470161
6: 9032445
5: 98 49 5 28 7 81

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

48.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नहीं पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना *14# हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्र को संचार।
3: NVL ऑटो लोन
4: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
3: मात्र 5.89% ब्याज दरबाटै प्रारम्भ
4: विशेषताहरू
3: NVL ऑटो लोन तथा विद्युतीय सवारीमा 60% सम्मको फाइनान्स सुविधा
4: कर्जा अवधि 5 वा 7 वर्ष सम्म
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
4: सरल प्रक्रिया सुलभ ब्याज दर
3: शर्तहरू लागू हुनेछ
4: कल सेन्टर 01-597-1222
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: एफएम अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: राधा कृष्ण ज्वेलर्स विशाल बजार पसल नंबर 13 न्यू रोड काठमांडू राधा कृष्ण ज्वेलर्स रोजाई मेरो सधैँभरि
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
4: सम्पर्क नम्बर
3: 9141470161
4: 9032454
3: 9049528781
5: FM अध्यात्म ज्योति 104.8

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: गएर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्ना सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।

0: खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वि डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9808300007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौ।
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
11: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
12: सम्पर्क नम्बर 5320411, 9802076888।
10: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
13: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
14: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
13: सेमिनार गोष्ठीका लागि उपयुक्त
14: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
14: सम्पर्क नम्बर
13: 9141470164,
14: 9032345054,
13: 9549527881।
15: मानसिक समस्याबाट बच्ने उपायहरू:
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
16: असल साथीहरूसँग मात्रै संगत गरौं,
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
16: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

त आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 9 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम महात्म्यको 9 अध्याय।

परम पवित्र शांत मनोरम र अलौकिक आध्यात्मिक ऊर्जाले ओतप्रोत भएको तपोभूमिमा जहाँ हजारौं वर्षदेखि ज्ञानको अखण्ड ज्योति बलिरहेको थियो र समस्त संसारको कल्याणका लागि यज्ञ अनुष्ठान भइरहेका थिए, त्यहाँ व्यासजीका परम प्रिय योग्य परम पूजनीय तथा महाज्ञानी शिष्य सुतजी विराजमान हुनुहुन्थ्यो। उहाँको अगाडि सोनक आदि 80,000 ऋषि मुनिहरू अत्यन्त एकाग्र चित्त भएर आफ्ना दुवै हात जोडी आँखाहरू बन्द गरेर परम गोपनीय अनि मोक्ष प्रदायक पुरुषोत्तम मास महात्मेको कथामृत पान गरिरहनु भएको थियो। सुतजीले सौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे परम तपस्वी साधनारत निष्काम र ब्रह्माण्डकै हित चिताउने ऋषि श्रेष्ठहरू, आठौँ अध्यायको त्यो मर्म स्पर्शी परम कारुणिक र अलौकिक कथा श्रवण गरिसकेपछि, जसमा साक्षात भगवान श्री कृष्णको काम्यक वनमा दुःख र शोकको सागरमा डुबेका पाण्डवहरू र द्रौपदीका सामु उनको पूर्वजन्मको इतिहास, उनका पिता महर्षि मेधावीको कडा ज्वरोको कारण भएको दारुण देहावसान र त्यसपछि विष्णु दूतहरूद्वारा उनले पाएको मोक्षको वृत्तान्त प्रकट गर्नुभयो। यो सुनेर सोनक आदि ऋषिहरू जस्तै देवर्षि नारदको मनमा पनि एउटा गहिरो विस्मय, अचम्म, कौतूहलता र गम्भीर जिज्ञासाको उत्पन्न भयो। सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, बद्रिका आश्रमको पावन हिम श्रृङ्खलामा जहाँ साक्षात नारायण लोक कल्याणका लागि कठोर तपस्यामा लीन हुनुहुन्छ, त्यहाँ देवर्षि नारदले आफ्ना दुवै हात जोडेर विस्मयले भरिएको आँखाहरू बनाउँदै ती अनाथ र असहाय मेधावी ऋषिकी कन्याको अगाडिको जीवन यात्रा बुझ्नको लागि पुनः प्रश्न गर्नुभयो। नारदजीको मनमा ती अनाथ कन्याको भविष्यलाई लिएर असीम करुणा जागेको थियो। नारदजीले सोध्नुभयो, हे प्रभु, हे सृष्टि पालक, हे चराचर जगतका नियन्ता, हे करुणाका सागर भगवान नारायण, हजुरको मुखार बिन्दबाट निस्किएको यो परम पावन र अद्भुत इतिहास सुनेर मेरो अन्तकरण पूर्ण रूपमा स्तब्ध, चकित र विस्मित भएको छ। ती सानी सुन्दरी परम चतुर र गुणवती ब्राह्मण पुत्री आफ्ना माता पिता दुवैको मृत्युपछि त्यस भयानक निर्जन अन्धकारमय र हिंसक जनावरले भरिएको जङ्गलमा कसरी एक्लै जीवित रहन सकिन्? उनको रक्षा कसले गर्यो? हे जनार्दन, ती अनाथ कन्याले त्यस तपोवनमा के गरिन्? उनले आफ्नो जीवनका ती कष्टकर दिनहरू कसरी व्यतीत गरिन्? वा उनी जीवनभर त्यसरी नै दुःखको अगाध सागरमा डुबेर भोक प्यास सहेर एक्लै बसिरहेन्? कृपा गरेर ममाथि करुणा गरी ती कन्याको अगाडिको सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक बताइदिनुहोस्। हजुरको यो वचन मेरा लागि परम कल्याणकारी र संसारी जीवहरूको उद्धार गर्ने महाअमृत हो। देवर्षि नारदको यो निष्कपट, दयालु, गम्भीर र विस्मययुक्त प्रश्न सुनेपछि साक्षात भगवान नारायणको मुखमण्डलमा एउटा जगतलाई आनन्द, शीतलता र शान्ति प्रदान गर्ने एउटा अलौकिक, मन्द र दिव्य मुस्कान छायो। उहाँ देवर्षिको यो भक्तिपूर्ण जिज्ञासा सुनेर अत्यन्तै प्रसन्न हुनुभयो र उहाँले आफ्ना दुवै आँखाहरू खोलेर करुणाको वर्षा गर्दै नारदजीलाई सम्बोधन गर्न थाल्नुभयो र जुन वचनहरू भन्नुभयो ती सम्पूर्ण ब्रह्माण्डको अज्ञानतालाई मेट्ने खालका थिए। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, सुन्नुहोस्, ती ब्राह्मण कन्याको जीवनको कथा अत्यन्त अनौठो, रहस्यमय र प्रारब्धको चक्रलाई बुझाउने खालको छ। जब उनका पिता मेधावी ऋषिको मृत्यु भयो र वनका ऋषिहरूले नै उनको दाह संस्कार गरेर कन्यालाई धैर्य धारण गर्ने उपदेश दिएर आफ्नो आश्रममा फर्के, तब ती कन्या त्यस सुनसान, विशाल र उजाड आश्रममा पुरै एकाकी, असहाय र सहाराविहीन भइन्। उनले आफ्नो अत्यन्तै भारी, चिन्तित र दुखी मनले प्रत्येक पल आफ्ना पूजनीय पिताको सम्झना र विलाप गर्दै आँखाबाट निरन्तर अश्रुधारा बगाउँदै त्यस आश्रममा केही काल व्यतीत गरिन्। उनको जीवनको गति पूर्ण रूपमा रोकिएको जस्तै भएको थियो। उनी दिनभरि आफ्नो पिताले पूजा गर्ने स्थानमा बसेर रुन्थिन्।
उनका वस्त्रहरू र कुटीलाई हेरेर विलाप गर्थिन् र रातभरि वनका हिंसक जनावरको गर्जन सुनेर डरले काम्दै भगवानको नाम स्मरण गर्दै जागे बस्थिन्। उनको कोमल शरीर भोक प्यास र मानसिक पीडाका कारण बिस्तारै जीर्ण र दुर्बल हुँदै गइरहेको थियो। ती कन्याको जीवनमा दुःखको कालो बादल यसरी मडारिरहेको थियो कि आफ्नो जीवनको कुनै भविष्य नै देखिँदैन थियो। परन्तु हे नारद, हे दैवयुग, समयको चक्र र भाग्यको खेल कस्तो हुन्छ भने मानिसको जीवनमा जब दुःखको पराकाष्ठा आउँछ तब चरित्र शुद्ध हुन्छ र अन्तकरण पवित्र हुन्छ। तब ईश्वरीय विधान अनुसार कुनै न कुनै त्यस्तो अलौकिक माध्यम प्रकट हुन्छ जसले जीवनको सम्पूर्ण दिशा र दशालाई नै बदलिदिन्छ। ठिक त्यसै गरी एक दिन ती कन्याको अचल भाग्यवश र पूर्व जन्मको अदृश्य शुभ संस्कारका कारण त्यस घना र भयानक जङ्गलमा आफ्नै इच्छाले स्वेच्छापूर्वक विचरण गर्दै परम तेजस्वी कठोर तपस्वी तर अत्यन्तै क्रोधी स्वभावका रूपमा 14 भुवन र सर्वत्र विख्यात भएका महाकोप अर्थात् अत्याधिक रिसाउने महर्षि दुर्वासा मुनिको अचानक त्यस आश्रममा शुभ आगमन भयो। उनी साक्षात प्रलयको अग्निको तेज जस्तै देखिन्थे। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, भगवान नारायणले नारदजीले भन्नुभयो, हे नारद, महर्षि दुर्वासाको नाम सुन्ने बित्तिकै ठूला ठूला राजा महाराजहरू, चक्रवर्ती सम्राटहरू, महापराक्रमी दानवहरू र स्वर्गलोकका साक्षात इन्द्रादि देवताहरू पनि थर थर काँप्ने गर्थे, किनकि उनी आफ्नो क्रोध, कठोर अनुशासन र अलिकति पनि त्रुटि भएमा तुरुन्तै श्राप दिने प्रवृत्तिका लागि ब्रह्माण्डभरि नै चिनिन्थे। तर उनी भित्रबाट परम ज्ञानी, निष्कपट र साँचो भक्तहरूको कल्याण गर्ने करुणाका सागर पनि थिए। जब ती शोकको अगाध र अनन्त सागरमा डुबेकी मलिन वस्त्र धारण गरेकी र अश्रुपूर्ण आँखाहरू भएकी कुमारी ब्राह्मण पुत्रीले आफ्नो कुटीको आँगनमा साक्षात सूर्य जस्तै चम्किलो तेज भएका लामो जटाधारी, हातमा काठको डण्ड र कमण्डौली लिएका रातो नेत्र भएका महर्षि दुर्वासालाई आउँदै गरेको देखिन् तब उनी क्षणभरका लागि अत्यन्तै डराइन्। उनको मुटु जोड जोडले धड्किन थाल्यो। उनलाई लाग्यो कि यी क्रोधी मुनिले मेरो यस उजाड र अशुद्ध आश्रमलाई देखेर कतै श्राप त दिने होइनन्। परन्तु उनी त एक महान शास्त्रका ज्ञाता र तपसी मेधावी ऋषिकी छोरी थिइन्। त्यसैले उनी तुरुन्तै आफ्नो मनमा गहिरो धैर्य धारण गर्न पुगिन्। उनले आफ्नो व्यक्तिगत शोक, दुःख र पीडालाई एकै क्षणमा बिर्सेर उठिन् अनि महर्षिको अगाडि गएर अत्यन्तै नम्रता, विनय र गहिरो श्रद्धापूर्वक दण्डवत प्रणाम गरिन्। मुनिको चरण कमलमा आफ्नो शिर झुकाएर नमस्कार गरेपछि उनले उहाँलाई परम आदरका साथ आफ्नो सानो पवित्र र शान्त आश्रमभित्र लिएर आइन्। उनले महर्षि दुर्वासालाई बस्नको लागि सफा कुशको आसन प्रदान गरिन्, जसलाई उनका पिताले तयार गर्नुभएको थियो। त्यसपछि ती कन्याले ऋषिकुलको प्राचीन मर्यादा र शास्त्रको नियम अनुसार अतिथिको सत्कार गर्नको लागि अर्घ, हात धुने पवित्र जल, पाद्य घोडा धुने सुगन्धित जल तयार गरिन् र महर्षिको चरण कमललाई आफ्ना कोमल र साना साना हस्तकमलले धोइन्। उनले वनमा घुमेर रुखहरूबाट आफैले सङ्कलन गरेका अनेकौँ प्रकारका कन्दमूल, पाकेका स्वादिष्ट मिठा फलफुलहरू र जलाशयबाट ल्याएको शीतल सुगन्धित जल महर्षि दुर्वासाको अगाडि अत्यन्तै प्रेमपूर्वक अर्पण गरिन्। उनले अत्यन्त निष्कपट हृदय, पवित्र विचार र श्रद्धापूर्वक महर्षि दुर्वासाको पूजन गरिन्। ती सानी असहाय कन्याको यस्तो निश्चल सेवाभाव, पवित्र व्यवहार र उत्तम अतिथि सत्कार देखेर सधैँ क्रोधको आगोमा जलिरहने, सानो कुरामा पनि रिसाउने महर्षि दुर्वासाको मन र मस्तिष्क पनि सोही क्षण पूर्ण रूपमा शान्त, प्रसन्न, शीतल र वात्सल्य करुणाले आर्द्र भयो। उहाँको क्रोध कता हरायो उहाँ आफैले थाहा भएन।
भगवान नारायणले भन्नुभयो, हे नारद, जब महर्षि दुर्वासा त्यस कुशको आसनमा विराजमान भएर ती कन्याले दिएका फलफूल र शीतल जल ग्रहण गरेर पूर्ण रूपमा सन्तुष्ट शान्त र तृप्त हुनुभयो, तब ती मुनि कन्या आफ्ना दुवै हात जोडेर अत्यन्तै आदर विनय नम्रता र सुमधुर स्वरमा महर्षिको अगाडि उभिएर कुराकानी गर्न थालिन्। उनका आँखाहरूमा अझै पनि विगतका दुःखका आँसुका थोपाहरू तैरिरहेका थिए, तर उनको स्वर र भाषामा ऋषिकुलको महान संस्कार र बुद्धिमानी स्पष्ट रूपमा झल्किन्थ्यो। ती कन्याले भनिन्, हे परम तपस्वी सर्वशास्त्रका ज्ञाता ब्रह्माण्डकै पूजनीय महर्षि दुर्वासा, हजुरको यस पावन चरण कमलमा मेरो बारम्बार कोटि कोटि नमस्कार छ। म एक अत्यन्तै अभागी अनाथ असहाय र भाग्यले ठगिएकी दुर्भागिनी कन्या हुँ। म यस विशाल भयानक र सुनसान जङ्गलको बीचमा एक्लै छु, मेरो कोही पनि संरक्षक छैन। हे गुरुदेव, हजुर जस्ता त्रिकालदर्शी सिद्ध दिव्य र ब्रह्माण्डकै पूजनीय महात्माको मेरो यस सानो उजाड दरिद्र र शोकले भरिएको आश्रममा कसरी शुभ आगमन भयो? म त हजुरको यो अकारण कृपा बुझ्न सर्वथा असमर्थ छु, तर मलाई यस्तो लाग्दछ कि आज हजुरको यो अलौकिक दर्शन पाएर मेरो मन्द भएको र सुतिरहेको भाग्यको उदय भएको छ। हे मुनि, मेरा स्वर्गीय पूजनीय पिता महर्षि मेधावीको पूर्वजन्मको कुनै महान पुण्यको प्रताप, उहाँको तपस्याको बल वा ममाथि रहेको उहाँको अदृश्य आशीर्वादको कारण नै म जस्ती दुःखको अगाध सागरमा डुबेकी अनाथ र असहाय छोरीलाई सम्झाउन, मेरो शोकलाई कम गर्न, मलाई सान्त्वना दिन र मेरो अन्धकारमय जीवनलाई ज्ञानको ज्योतिले उज्यालो पार्नको लागि हजुर आफै स्वेच्छाले यहाँ आउनुभएको हो। हजुर जस्ता परम पवित्र निष्काम र सिद्ध महात्माहरूको चरण कमलको धुली कणलाई स्पर्श गर्न पाउनु नै यस संसारका जीवहरूको सबैभन्दा ठूलो भाग्य हो। आज हजुरको चरणको धुलो मेरो यस कुटीको आँगनमा र मेरो शरीरमा पर्नाले मेरो यो मानव जन्म पूर्ण रूपमा सफल भएको छ, मेरो जीवन धन्य भएको छ, म कृतकृत भएकी छु। कृपा गरेर मलाई आफ्नो दासी सम्झेर मेरो रक्षा गर्नुहोस्। सुतजीले भन्नुभयो, हे सौनक आदि ऋषिहरू, ती कन्याले आफ्ना मनका यी सबै विनम्र शास्त्र सम्मत र आदरयुक्त वचनहरू महर्षि दुर्वासाको अगाडि प्रकट गरेपछि उनी अत्यन्तै विनीत भावले आफ्ना दुवै हात जोडेर महर्षिको मुखमण्डलतर्फ हेर्दै उहाँको आज्ञा र वचनको प्रतीक्षा गर्दै उनको अगाडि चुपचाप मौन भएर भुइँमा बसिन्। उनको अनुहारमा रहेको निश्चलता सरलता र दुःखको गहिरो भावले महर्षि दुर्वासाको हृदयमा एउटा पिताको जस्तै असीम स्नेह र करुणा जागृत गरायो। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, ती अनाथ असहाय र सुन्दर ब्राह्मण पुत्रीको यस्तो शास्त्र सम्मत विवेकपूर्ण चतुर र विनम्रताले भरिएको वाणी सुनेपछि सधैँ रिसाउने स्वभाव भएका देवताहरूलाई पनि श्राप दिने महर्षि दुर्वासाको मुखमण्डलमा एउटा अलौकिक दिव्य र मन्द मुस्कान छायो। उहाँको हृदयमा रहेको सम्पूर्ण गम्भीरता स्नेहमा परिणत भयो। उहाँले आफ्नो दाहिने हात माथि उठाएर ती कन्यालाई अभय दीर्घायु र कल्याणको असीम आशीर्वाद दिनुभयो। महर्षि दुर्वासाले अत्यन्तै गम्भीर सुमधुर वात्सल्यपूर्ण र प्रेमयुक्त स्वरमा भन्नुभयो, हे कल्याणकारी ब्राह्मण पुत्री, तिमी धन्य छौ। तिम्रो यो पवित्र विचार, तिम्रो यो अतिथि सत्कार र तिम्रो यो उत्तम संस्कार साँच्चीकै धन्य छ। तिमी जस्ती गुणवती बुद्धिमानी सेवाभावी र सत्यवादी छोरी पाएर तिम्रा पूजनीय पिता महर्षि मेधावी साँच्चीकै भाग्यशाली हुनुहुन्थ्यो र उहाँ धन्य हुनुभएको छ। तिमीले आफ्नो यो निश्चल सेवा आदर र भक्तिपूर्ण व्यवहारको बलले केवल आफ्नो मात्रै होइन तिम्रो पिताको सम्पूर्ण ऋषिकुल वंश र पुर्खाहरूको उद्धार गरिदिएकी छौ। यस भयानक निर्जन र हिंसक जनावरले भरिएको जङ्गलमा जहाँ तिम्रो रक्षा गर्ने कोही पनि छैन, तिमी आफै शोकमा डुबेकी छौ। यस्तो अत्यन्तै कठिन र कष्टकर परिस्थितिमा पनि तिमीले अतिथिको जुन अद्वितीय उत्कृष्ट र उत्तम सत्कार गरेकी छौ, यसले तिम्रो उच्च कुलको मर्यादा र शिक्षालाई पूर्ण रूपमा सिद्ध गर्दछ।
तिम्रा पिता वैकुण्ठ लोकमा साक्षात भगवान विष्णुको सान्निध्यमा बसेर तिम्रो यो धर्मानुकूल कर्म देखेर पक्कै पनि अत्यन्तै प्रसन्न र सन्तुष्ट भइरहनु भएको होला। त्यसैले हे पुत्री, तिमी आफ्नो मनमा कति पनि हीनता, कमजोरी वा डर नराख। तिमी साँच्चीकै धन्य छौ, तिम्रो भविष्य उज्जवल छ। तिमीले मलाई पूर्ण रूपमा सन्तुष्ट बनाएकी छौ। महर्षि दुर्वासाको मुखारविन्दबाट यस्तो उच्च प्रशंसा, वात्सल्यपूर्ण र सहानुभूतिले भरिएको वचन सुनेपछि ती कन्याको मन अलिकति हलुका त भयो, तर उनका पुराना घाउहरू, माता पिताको वियोगको पीडा र दुःखको आगो पुनः ताजा भएर आयो। उनको हृदय भरिएर आयो, कण्ठ अवरुद्ध भयो र आँखाहरूबाट आँसुका ठुला ठुला थोपाहरू बग्न थाले। उनी महर्षिको अगाडि आफ्नो दुःख र मानसिक छटपटीको बेली विस्तार लगाउन थालिन्। कन्याले भनिन्, हे परम कृपालु मुनि श्रेष्ठ, हे तपोनिधि, हजुरका यी अमृत समान मधुर र सान्त्वनापूर्ण वचनहरू सुनेर मेरो हृदयको आधा दुःख र भय सोही क्षण दूर भएर गएको छ। तर हे मुनि, म भित्रबाट पूर्ण रूपमा टुक्रिएकी छु। म छातीभित्र एउटा ठुलो शून्य लिएर बाँचिरहेको छु। म यस समय दुःख र शोक रूपी भीषण अग्निको ज्वालामा 24 घण्टा जलिरहेकी छु। मेरा पूजनीय माता र पिता दुवै मलाई यस असहाय अवस्थामा छोडेर गइसकेका छन्। मेरो भित्री पीडाको आगो यति भयङ्कर छ कि यसले मेरो भोक, प्यास र निन्द्रा सबै नष्ट गरिदिएको छ र मलाई भित्रभित्रै भस्म गरिरहेको छ। कृपा गरेर ममाथि दया गर्नुहोस् र मलाई कुनै यस्तो दिव्य उपाय, व्रत, मन्त्र वा साधना बताइदिनुहोस् जसले मेरो यो दुःखको आगोलाई तुरुन्तै र सदाका लागि बुझाउन सकोस्, मेरो जीवनलाई शान्ति दिन सकोस्। हे महामुनि, यस विशाल अनन्त र सुनसान संसारमा मेरो मनमा हर्ष पैदा गर्ने, मलाई हँसाउने, मलाई माया गर्ने वा मेरो हेरचाह गर्ने अब कोही पनि भाग्यशाली व्यक्ति बाँकी नै छैन। म जुन दिशामा हेर्छु, मलाई कतै पनि कुनै आशाको किरण देखिँदैन। मलाई धैर्य दिने, मेरो शिरमा स्नेहपूर्वक हात राखेर आशीर्वाद दिने न त मेरा पूजनीय माता हुनुहुन्छ, न त मेरा परम विद्वान पिता हुनुहुन्छ, न त मेरो सुख दुःखमा मेरो रक्षा गर्ने कुनै दाजुभाइ वा नातेदार नै छन्। म पूर्ण रूपमा अनाथ र असहाय भएकी छु। हे महामुनि, यस्तो भयानक दुःख, मानसिक पीडा र अभावले भरिएको अवस्थामा म यस जङ्गलमा एक्लै कसरी आफ्नो जीवनको निर्वाह गरूँ? म आफ्नो विवाह र भविष्यलाई लिएर अत्यन्त चिन्तित र व्याकुल छु। यस कुटीको ढोकाबाट बाहिर निस्केर जुनसुकै दिशातर्फ आफ्ना आँखाहरू उठाउँछु, मलाई सर्वत्र केवल अन्धकार, निराशा, एकाकीपन र भयानक भय मात्र देखिन्छ। मेरो जीवन उद्देश्यहीन र सुनसान भएको छ। अत हे तपस्याका महाभण्डार, हे कृपालु महर्षि दुर्वासा, म पूर्ण रूपमा हजुरको शरणमा आएकी छु। मेरा यी सबै दुःखहरूलाई समूल नष्ट गर्ने कुनै उपाय चाँडोभन्दा चाँडो मलाई बताइदिनुहोस्। म हजुरको अगाडि आफ्नो जीवनको भिक्षा मागिरहेको छु। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, ती अनाथ, सुन्दरी र गुणवती ब्राह्मण पुत्रीले यसरी आफ्नो आँसु बगाउँदै अत्यन्तै करुण, मर्मस्पर्शी र हृदय विदारक स्वरमा आफ्नो दुःखको कथा सुनाएपछि महर्षि दुर्वासा अत्यन्तै गम्भीर र विचारमग्न हुनुभयो। उहाँले केही क्षणका लागि आफ्ना दुवै नेत्रहरू बन्द गर्नुभयो र आफ्नो मनलाई एकाग्र बनाउनुभयो र ध्यान मग्न भएर ती कन्याको पूर्व जन्मको प्रारब्ध, उनका ग्रहहरूको अवस्था र उनको नक्षत्रको चाल र उनको यो वर्तमान कष्टको वास्तविक र मूल कारण के हो भनेर आफ्नो दिव्य दृष्टिले विचार गर्न थाल्नुभयो। भगवान नारायणले नारदजीसँग भन्नुभयो, हे नारद, महर्षि दुर्वासाले आफ्नो योग ध्यानमा स्पष्ट रूपमा देख्नुभयो कि ती कन्या पूर्व जन्ममा एक धनी, समृद्धि तर अहंकारी व्यापारीकी पुत्री थिइन्। उनले आफ्नो पूर्व जन्ममा धन र ऐश्वर्यको घमण्डका कारण, अज्ञानतावश र मति भ्रष्टताका कारण साक्षात भगवान पुरुषोत्तमको परम पवित्र महिनाको घोर अनादर र निन्दा गरेकी थिइन्, जसको परिणाम स्वरूप उनले यमलोकको दुःख भोगेर यस जन्ममा यति ठूलो दुःख, अनाथपन र कष्टकर जीवन भोग्नु परिरहेको छ।
महर्षिले ती कन्याको यस जन्मको निश्चल सेवा, उनको विनम्रता, उनको पवित्र आचरण र उनको कठिन परिस्थितिलाई देखेर उनको कल्याण गर्ने, उनको उद्धार गर्ने र उनलाई यो प्रारब्धको बन्धनबाट मुक्त गराउने दृढ संकल्प गर्नुभयो। महर्षि दुर्वासाले आफ्ना दुवै नेत्रहरू बिस्तारै खोलेर ती कन्याको तर्फ परम करुणा, दया, वात्सल्य र स्नेहका साथ हेर्नुभयो। उहाँको मनमा ती अनाथ कन्याप्रति एउटा पिताको जस्तै गहिरो संरक्षक भाव जागृत भएको थियो। उहाँले ती कन्याको जीवनलाई सुख, ऐश्वर्य, सौभाग्य र आनन्दले भर्नका लागि, उनको सम्पूर्ण दुःखको समूल अन्त्य गर्नका लागि अत्यन्तै हितकारी, कल्याणकारी, दूरगामी र मंगलकारी वचनहरू भन्न थाल्नुभयो, जसले आगामी दिनमा उनको भाग्यलाई पुरै बदलिने थियो। महर्षिले जुन दिव्य उपाय र शास्त्रको रहस्य बताउनु भयो, त्यो नै यस सम्पूर्ण पुरुषोत्तम मास महात्म्यको सबैभन्दा ठूलो र शक्तिशाली रहस्य हो। भगवान नारायणले भन्नुभयो, हे देवर्षि नारद, महर्षि दुर्वासाले ती कन्यालाई आफ्नो हातले आश्वस्त पार्दै, सान्त्वना दिँदै अत्यन्त गम्भीर र हितकारी स्वरमा भन्नुभयो, हे पुत्री, तिमी यसरी रुन कराउन र आफ्नो भाग्यलाई दोष दिएर चिन्तित हुनु पूर्ण रूपमा बन्द गर। यो संसारको नियम नै यस्तै छ, यहाँ कोही पनि स्थायी रूपमा कसैको हुँदैन। मानिस यस धरतीमा एक्लै आउँछ र एक्लै जान्छ। सुख र दुःख त समयको चक्र र दिन रात जस्तै हुन्, जो आइरहन्छन् अनि गइरहन्छन्। तिम्रा माता पिताले आफ्नो यस धरतीको आयु र कर्तव्य पूरा गरेर आफ्नो उत्तम लोक वैकुण्ठ धाम प्राप्त गरिसकेका छन्। उनीहरूका लागि शोक गर्नु व्यर्थ छ। अब तिमीले आफ्नो वर्तमान र भविष्यलाई कसरी धर्मानुकूल, सुखमय र सार्थक बनाउने भन्नेतर्फ ध्यान दिनुपर्छ। हे पुत्री, तिमीले मलाई तिम्रो यो दुःख र शोकको अग्नि दूर गर्ने उपाय सोधेकी छौ। म तिम्रो यो निश्चल सेवा, पावन अतिथि सत्कार र निष्कपट हृदय देखेर पूर्ण रूपमा सन्तुष्ट र अत्यन्तै प्रसन्न छु। म तिमीलाई एउटा यस्तो परम गोप्य, दुर्लभ, महापुण्यदायी र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली व्रत बताउँछु, जसलाई तिमीले पूर्ण निष्ठाका साथ गर्नाले तिम्रो जीवनका सबै कष्टहरू, दरिद्रता, शोक र भय क्षणभरमै नष्ट हुनेछन्। तिमीले आफ्नो मनमा जे जस्तो इच्छा राखेकी छौ, सोही अनुसार

दान र दीपदान गर्नु हो। म तिमीलाई यस व्रतको सम्पूर्ण रहस्य, पूजाको शास्त्रीय नियम र समयको चक्र सम्झाउँछु। महर्षि दुर्वासाले ती कन्याको अगाडि पुरुषोत्तम मासको व्रतको महिमा र त्यसको फलको बारेमा जुन अद्भुत, गम्भीर र अलौकिक ज्ञान प्रकट गर्नुभयो, त्यसले ती कन्याको अन्तःकरणमा एउटा नियम र समयको चक्र सम्झाउँछु। महर्षि दुर्वासाले ती कन्याको अगाडि पुरुषोत्तम मासको व्रतको महिमा र त्यसको फलको बारेमा जुन अद्भुत, गम्भीर र अलौकिक ज्ञान प्रकट गर्नुभयो, त्यसले ती कन्याको अन्तःकरणमा एउटा नयाँ आशा, नयाँ जीवन र अचल विश्वासको ज्योति जगाइदियो। उनी महर्षिको मुखारविन्दबाट त्यो दिव्य उपाय सुन्नको लागि आफ्नो पुरै ध्यान केन्द्रित गरेर एकाग्र भइन्। उनको अनुहारको उदासी बिस्तारै हटेर गयो। महाज्ञानी सुदजीले नैमिषारण्यका समस्त सौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै कथाको उपसंहारतर्फ लैजाँदै भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, यस प्रकार साक्षात भगवान नारायणले देवर्षि नारदलाई बदरीका आश्रमको पावन, एकान्त र पवित्र भूमिमा नवौं अध्यायको यो परम गोपनीय, परम कारुणिक, अनौठो र अलौकिक वृत्तान्त बताउनुभयो। ती अनाथ ब्राह्मण पुत्री र महर्षि दुर्वासाको यो संवाद ब्रह्माण्डकै इतिहासमा अत्यन्तै महत्त्वपूर्ण र कल्याणकारी मानिन्छ, किनकि यसै संवादको पृष्ठभूमिमा अगाडिका अध्यायहरूमा पुरुषोत्तम मासको त्यो महाव्रत, त्यसको शास्त्रीय नियम र त्यसको अलौकिक अकल्पनीय चमत्कार प्रकट हुनेवाला छ, जसले ती मुनि कन्या द्रौपदीको पूर्व जन्मको स्वरूपको जीवनको सम्पूर्ण रूपान्तरण गरिदियो र उनलाई सुखको शिखरमा पुर्यायो। हे ऋषि मुनिहरू, जो मनुष्यले यस नवौं अध्यायको परम पावन कथालाई पूर्ण श्रद्धा, शुद्ध चित्त, पवित्र विचार र अनन्य भक्तिभावका साथ श्रवण गर्दछ, अरूलाई सुनाउँछ वा आफैले नियमपूर्वक पाठ गर्दछ, उसको जीवनमा आउने सबै प्रकारका आकस्मिक सङ्कटहरू, अकाल मृत्युको भय, अनाथपनको दुःख, आर्थिक अभाव, दरिद्रता र मानसिक अशान्तिहरू सदाका लागि समूल नष्ट भएर जान्छन्। भगवान पुरुषोत्तम, महर्षि दुर्वासा र महर्षि मेधावीको कृपाले उसको घरमा सुख, शान्ति, समृद्धि र अखण्ड सौभाग्यको वास हुन्छ, यसमा कुनै संशय छैन। अब ऋषिहरूको मनमा यो नयाँ र गम्भीर जिज्ञासा उत्पन्न भएको छ कि महर्षि दुर्वासाले ती कन्यालाई पुरुषोत्तम मासको व्रतका कुन कुन गुप्त नियमहरू, मन्त्रहरू र विधिहरू बताए, ती कन्याले त्यो व्रत कसरी गरिन्, वा उनको मनमा कुनै नयाँ संशय वा भ्रम उत्पन्न भयो, र यस व्रतको प्रभावले उनको जीवनमा कस्तो अलौकिक चमत्कार प्रकट भयो, यो सम्पूर्ण वृत्तान्त अब आगामी 10 अध्यायमा पूर्ण रूपमा शास्त्रसम्मत ढङ्गले प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्य क्रमशः वर्णन गर्दै जानेछु। आजको यो 9 अध्याय यही पूर्ण रूपमा सम्पन्न हुन्छ। यस 9 अध्यायको गम्भीर र विस्तृत अध्ययनबाट सम्पूर्ण मानव जातिलाई यो परम सत्य र नैतिक शिक्षा प्राप्त हुन्छ कि मनुष्यको जीवनमा जतिसुकै ठूलो वज्रपात, दुःख, शोक, एक्लोपन वा अनाथपन किन नहालोस्, यदि उसले आफ्नो आन्तरिक धर्म, पवित्रता, सत्य निष्ठा र ऋषि कुलको उत्तम संस्कारलाई छोड्दैन भने ईश्वरीय कृपा र पूर्व जन्मको संस्कारका कारण उसको जीवनमा महर्षि दुर्वासा जस्ता त्रिकालदर्शी योग मार्गदर्शक, गुरु वा महात्माको शुभ आगमन अवश्य हुन्छ। दोस्रो महत्वपूर्ण शिक्षा यो हो कि अतिथिको निश्चल, निस्वार्थ र आदरपूर्वक गरिएको सेवामा यति ठूलो शक्ति हुन्छ कि त्यसले ब्रह्माण्डकै सबैभन्दा क्रोधी स्वभावका मानिसहरू वा परिस्थितिलाई पनि पूर्ण रूपमा शान्त, अनुकूल, कृपालु र वात्सल्यपूर्ण बनाउन सक्दछ। तेस्रो सबैभन्दा गम्भीर सन्देश यो हो कि आफ्ना पूर्वजन्मका अज्ञात पापहरू र प्रारब्धको कष्टकर बन्धनबाट मुक्त हुनको लागि मनुष्यले आफ्नो बुद्धि र अहंकारलाई त्यागेर योग्य गुरुको शरणमा जानुपर्छ। उनले बताएको ईश्वरीय मार्ग, व्रत, साधना र पुरुषोत्तम मास जस्तो कल्याणकारी समयको सदुपयोग गर्नुपर्छ। गुरुको आज्ञा र भगवानको भक्ति नै जीवनको घोर अन्धकारलाई मेटेर परम आनन्द र मोक्ष प्राप्त गर्ने एकमात्र शाश्वत र अकाट्य माध्यम हो। इति श्री पद्मपुराणे अधिक मास महात्मे नारायण नारद संवादे मुनिकन्या दुर्वासा समागनम नाम 9

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि।
2: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।

खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
6: शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411 9802076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
10: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
11: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
10: सेमिनार गोष्ठीका लागि उपयुक्त
11: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
11: सम्पर्क नम्बर
10: 9141470164,
11: 9802345 54,
10: 9849528781।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौँ।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौँ।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
12: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानीय साखे 1948, सृष्टितो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 12 गते मंगलबार, तदनुसार मे महिनाको 26 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष, दशमी तिथि, उत्तर फाल्गुणी नक्षत्र, व्याघात आनन्दादि योग, बब कर्ण मुद्गर योगा। आज चन्द्रमा सिंह राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:12 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तुत युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम महिनाको दशौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको दशौं अध्याय।

सुतजीले नैमिषारण्यका समस्त सोनक आदि ऋषिहरूलाई भन्नुभयो, ए मुनिहरू, अब म हजुरहरूलाई मूल कथाको त्यो अंश सुनाउँछु जहाँ दुर्वासा ऋषिले ती कन्यालाई पुरुषोत्तम मासको वास्तविक तात्विक स्वरूप बुझाउनु भएको छ। मूल सन्दर्भलाई पूर्ण रूपमा सुरक्षित राख्दै ऋषिले भन्नुभयो, हे सुन्दरी, अबको ठिक तेस्रो महिनामा यस धरतीमा परम पावन पुरुषोत्तम मासको आगमन हुँदैछ। यो महिना समयको साधारण चक्र होइन, यो त भगवान श्रीकृष्णको आफ्नै प्रतिबिम्ब हो। यस महिनामा जसले नियमपूर्वक श्रद्धाका साथ स्नान गर्दछ त्यो मनुष्य आफ्ना सम्पूर्ण ज्ञात अज्ञात पाप मानसिक दोष र प्रारब्धको बन्धनबाट पूर्ण रूपमा मुक्त हुन्छ। यस पुरुषोत्तम मासको तुलनामा संसारमा कार्तिक आदि कुनै पनि मास हुन सक्दैनन्। संसारका जति पनि अन्य मासहरू छन्, पक्षहरू छन् र जति पनि महापर्व वा पवित्र तिथिहरू छन्, ती सबै मिलेर पनि यस परम पूजनीय पुरुषोत्तम मासको सोह्रौँ कला अर्थात् एक सानो अंशको बराबर पनि हुन सक्दैनन्। यो महिना साक्षात गोलोक बिहारी श्रीकृष्णको प्राण भन्दा पनि प्रिय महिना हो। यसमा गरिएको सानो भन्दा सानो स्नान, शक्ति अनुसारको दान, भगवानको नामको जप अनुष्ठान र भगवत सेवाले मनुष्यका संसारका सबै मनोकांक्षित फलहरू पूर्ण गराइदिन्छ। त्यसैले हे सुपुत्री, तिम्रो यो अनाथपन र दुःखको आगोलाई शान्त पार्न तिमीले पनि यस आउँदै गरेको पुरुषोत्तम मासको नियमपूर्वक सेवा र व्रत गर, तिम्रो कल्याण हुनेछ। दुर्वासा ऋषिले ती कन्याको अगाडि यस महिनाको अलौकिक फललाई अझ प्रष्ट पार्न दुईवटा महान तीर्थको तुलनात्मक उदाहरण प्रस्तुत गर्नुभयो। ऋषि दुर्वासाले भन्नुभयो, हे मुनि कन्या, तिमीलाई यो संसारका ठूला ठूला तीर्थहरूको फलको शक्ति बताउँछु, जसलाई सुनेपछि तिमीले यस महिनाको अलौकिक सामर्थ्य थाहा पाउनेछौ। यदि कुनै मनुष्यले लगातार 12 वर्षसम्म

सिंहस्थ बृहस्पति हुन्छ त्यति बेला गोदावरी गंगा नदीमा स्नान गर्नाले जुन अत्यन्तै दुर्लभ महान र जन्म जन्मान्तरको पाप नाश गर्ने फल प्राप्त हुन्छ ठिक त्यही सम्पूर्ण फल कुनै पनि मनुष्यले यस पुरुषोत्तम महिनामा केवल एक पटक मात्र पनि जुनसुकै स्थानमा बसेर श्रद्धापूर्वक स्नान गर्नाले सहजै प्राप्त गर्दछ। यो यस महिनाको साक्षात र प्रत्यक्ष फल हो जसमा कुनै संशय छैन। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, भगवान श्रीकृष्ण काम्यक वनमा अर्जुनलाई अगाडिको वृत्तान्त सुनाउँदै भन्नुहुन्छ, हे अर्जुन, महर्षि दुर्वासा जस्ता त्रिकालदर्शी मुनिराज कन्यालाई यसरी हितोपदेशका परम पवित्र वचनहरू भनेर चुप हुनुभयो। उहाँले सोचिरहनु भएको थियो कि यो टुहुरी बालिकाले मेरो आज्ञा मानेर आफ्नो कल्याण गर्नेछिन्, परन्तु हे पाण्डु पुत्र, समयको खेल कस्तो हुन्छ भने उनी त मूढ र अज्ञानी बालिका जस्तो भइन्। दुर्वासा ऋषिका ती परम कल्याणी वचन सुनेर उनी प्रसन्न हुनुको साटो आफ्नो भित्री दुर्भावना र पूर्वजन्मको दोषका कारण प्रेरित भएर क्रोधित भइन्। उनले आफ्ना आँखाहरू कडा बनाउँदै महर्षि दुर्वासाको मर्यादालाई बिर्सिएर अत्यन्तै कटु बोलीमा भनिन्, हे ऋषिराज, हजुरले मलाई जुन सान्त्वना र उपाय दिनुभयो हजुरका ती वचनहरू मलाई कति पनि ठिक र शास्त्रसम्मत लागेनन्। हजुर कसरी यस्तो अनौठो र विरोधाभास कुरा गर्न सक्नुहुन्छ? माघ आदि महिनाहरू जसमा साक्षात सूर्यदेवको उत्तरायण सुरु हुन्छ तिनलाई हजुर कसरी थोरै फल दिने भन्न सक्नुहुन्छ? र संसारकै सबैभन्दा पवित्र मानिएको कार्तिक आदि महिनालाई हजुर कसरी कम वा तुच्छ भन्न सक्नुहुन्छ? के विधिपूर्वक सेवा गरिएको र सबै इच्छा पूरा गर्ने वैशाख महिनाले मानिसलाई इच्छित फल दिँदैन र? हजुर कुन आधारमा यी स्थापित महिनाहरूलाई कम भन्दै हुनुहुन्छ? ती मुनि कन्याले आफ्नो अज्ञानताको पराकाष्ठ देखाउँदै महर्षि दुर्वासाको अगाडि पुरुषोत्तम मासको घोर निन्दा गर्न थालिन्। उनले भनिन्, हे मुनि, हजुर जुन महिनाको यति धेरै प्रशंसा गरिरहनु भएको छ यो त वास्तवमा एउटा मलमास फोहर अपवित्र वा अधिक मास मात्र हो। यो महिना त संसारका सबै शुभ र वैदिक कर्महरूका लागि सर्वथा निन्दित त्याज्य र अपवित्र मानिएको छ। यस महिनामा कुनै पनि माङ्गलिक कार्यहरू हुँदैनन्। हे मुनि श्रेष्ठ, हजुर आफै भन्नुहोस्, जुन महिनामा सूर्यको कुनै संक्रान्ति नै हुँदैन, जुन महिना सूर्यको संक्रान्ति गतिबाट सर्वथा रहित छ, यस्तो अनाथ निन्दित र संक्रान्ति विहीन मनमासलाई हजुर कसरी संसारकै सबैभन्दा श्रेष्ठ महिना भन्न सक्नुहुन्छ? मलाई हजुरको यो कुरामा कति पनि विश्वास छैन। म यस निन्दित महिनाको सेवा गरेर आफ्नो समय र शक्ति कदापि नष्ट गर्ने छैन। हे ऋषिहरू, ती बालिकाले आफ्नो सानो बुद्धि र अहंकारको वशीभूत भएर साक्षात कालको स्वरूप बुझ्न नसकी महर्षि दुर्वासाको अगाडि यसरी पुरुषोत्तम मासको घोर अपमान गरिन्। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, क्रोधका लागि ब्रह्माण्डमै प्रख्यात भएका ती महातपस्वी महर्षि दुर्वासाको अगाडि उभिएर एउटा सानी केटीले यसरी शास्त्रको मर्यादा उल्लङ्घन गर्दै पुरुषोत्तम मासको निन्दा गरेको सुनेपछि महर्षिको सम्पूर्ण शरीर क्रोधको भीषण आगोले दनदनी जल्न थाल्यो। क्रोधका कारण उहाँका दुवै आँखाहरू साक्षात प्रलयको सूर्य जस्तै राताराता भए र उहाँको अनुहार भयानक देखिन थाल्यो। परन्तु महर्षि दुर्वासाले आफ्नो उग्र रूपलाई आफ्नो ज्ञान र विवेकको बलले भित्रभित्रै नियन्त्रण गर्न थाल्नुभयो। ओहो, यो कन्या त परम प्रिय र दिवंगत मित्र महर्षि मेधावीकी छोरी हुन्। यो अहिले पूर्ण रूपमा अनाथ र असहाय छे। यो बालिका अत्यन्त मूर्ख र अज्ञानी छे। यसलाई आफ्नो हित र अहितको कति पनि ज्ञान छैन। पुरुषोत्तम मासको यो अलौकिक महात्म्य र रहस्य जसले ब्रह्माण्डका ठूला ठूला ज्ञानी तपस्वी र ऋषिहरूले त सजिलै बुझ्न सक्दैनन् भने यो कम बुद्धि अल्प बुद्धि भएका साधारण पुरुष र कन्याहरूले कसरी बुझ्न सकोस्? यो बिना पिताकी कन्या पहिले नै आफ्नो जीवनको दुःख रूपी भीषण अग्निमा भित्रभित्रै सुलगिरहेकी छे। यसको शरीर शोक र कष्टले जीर्ण भइसकेको छ। यस्तो अवस्थामा यदि मैले यसलाई आफ्नो उग्र र भयानक श्राप दिएँ भने यसले त्यो श्रापको रापलाई कसरी

सहन गर्न सक्छे। यो त सोही क्षण नष्ट भएर जानेछ, त्यसैले मैले आफ्नो क्रोधलाई शान्त पार्नै पर्छ। सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिहरू, महर्षि दुर्वासाले आफ्नो भित्र उठेको यो प्रलयकारी क्रोधलाई आफ्नो विवेक र दयाको बलले बिस्तारै पूर्ण रूपमा शान्त पार्नुभयो। उहाँ पुनः स्वस्थ र शान्त हुनुभयो। उहाँले व्याकुल र डराएकी तर अझै पनि अहंकारमा रहेकी कन्यातर्फ हेर्दै अत्यन्तै गम्भीर वचनहरू भन्न थाल्नुभयो। हे नादान, दुखी र नासमझ बालिका, तिमी अहिले दुःख र अज्ञानको चरम सीमामा छौ, त्यसैले तिमीले बोलेका यी कुवचनमाथि मेरो केही पनि क्रोध छैन। तिम्रो यो निर्भाग्य र मलिन मनमा जस्तो विचार आएको छ, तिमीलाई जे ठिक लाग्छ तिमी त्यही गर, म तिमीलाई करकाप गर्ने छैन। परन्तु अब जे हुनेवाला छ त्यो तिमीले कान खोलेर सुन। महर्षि दुर्वासाले अगाडि भन्नुभयो, हे मुनि कन्या, तिमीले आज मेरो अगाडि उभिएर साक्षात भगवान श्रीकृष्णको प्रियतम पुरुषोत्तम मासको जुन घोर अनादर अपमान र निन्दा गरेकी छौ, त्यसको दुष्परिणाम तिमीले यस जन्ममा वा तिम्रो आउने जन्ममा अवश्य नै भोग्नु पर्दछ। कर्मको यो गति अकाट्य छ। केवल तिम्रा पूजनीय पिता महर्षि मेधावी मेरा परम प्रिय मित्र हुनुहुन्थ्यो, उहाँको आत्माको सम्मानको लागि र तिम्रो बालक अवस्थालाई दया गरेर म तिमीलाई यहाँ कुनै श्राप दिइरहेको छैन, किनकि तिमी आफ्नो शुभ तथा अशुभलाई पहिचान गर्न सक्दैनौ। तिम्रो कल्याण होस्, म त अब यहाँबाट साक्षात भगवान नारायणको निरन्तर सेवा र आराधनाको लागि प्रस्थान गर्दैछु। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, ऋषि दुर्वासाले यति भनेपछि उहाँ आफ्नो दण्ड र कमण्डलु लिएर त्यो कुटीको आँगनबाट झट्ट उठेर तीव्र गतिमा त्यहाँबाट हिँडिहाल्नुभयो। उहाँको यो प्रस्थान सँगै त्यो आश्रम पुनः सहारा विहीन भयो। सुतजीले भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, महर्षि दुर्वासा त्यस आश्रमबाट निस्कने बित्तिकै साक्षात पुरुषोत्तम मासको अनादर र निन्दा गरेको त्यो भयानक पापको तत्काल प्रभाव देखिन थाल्यो। ती सुन्दरी र तेजस्वी मुनिकन्याको शरीरमा रहेका जुन स्वाभाविक चमक कान्ति र ऊर्जा थियो, त्यो सोही क्षण पुरुषोत्तम मासको अदृश्य प्रभावका कारण पूर्ण रूपमा नष्ट भएर गयो। उनको अनुहार एउटा ग्रहण लागेको चन्द्रमा जस्तै कालो, नीरस र मलिन देखिन थाल्यो। आफ्नो शरीरको यो रूप देखेर उनी छाँगाबाट खसे जस्ती भइन् र आफ्नो मनमा विचार गर्न थालिन्, ओहो, महर्षि दुर्वासाले मलाई श्राप त दिनुभएन, तर उहाँको प्रस्थानसँगै मेरो शरीरको यो अवस्था किन भयो? जे भए पनि मलाई विष्णुको त्यो महिना मलमास प्रति कुनै विश्वास छैन। म अब तत्काल फल दिने संहार र सृष्टिका मालिक माता पार्वतीका पति साक्षात श्री शङ्कर महादेवको आराधना र शरण लिनेछु। उहाँ त आशुतोष हुनुहुन्छ र चाँडै प्रसन्न हुनुहुन्छ। उहाँले मलाई अवश्य न्याय र सुख दिनुहुन्छ। यस्तो दृढ निश्चय गरेर उनी आफ्नो आश्रमको भित्र गइन् र कठोर तपस्या गर्ने तीव्र इच्छा र संकल्प गर्न थालिन्। सुतजीले कथाको अन्त्य गर्दै ऋषिहरूलाई भन्नुभयो, हे सौनकादि ऋषिहरू, ती मुनिकन्याले आफ्नो मनमा यो कुरा दृढतापूर्वक निश्चय गरिन् कि उनी अब भगवान विष्णु वा पुरुषोत्तम मासको नाम पनि लिने छैनन्। उनले महर्षि दुर्वासा जस्ता प्रबल मुनिका ती कल्याणकारी र हितोपदेश वचनहरूलाई पूर्ण रूपमा निन्दित र त्याज्य सम्झिन्। उनले आफ्नो भेद बुद्धिको वशीभूत भएर आफ्नो वन आश्रममा केवल र केवल भगवान शङ्करको सेवा र कठिन पूजा गर्न सुरु गरिन्। उनले सोचेकी थिइन् कि शिवको आराधनाबाट उनले आफ्नो सबै दुःख सजिलैसँग पार लगाउने छिन्। तर साक्षात पुरुषोत्तमको अपमान गरेर सुरु गरेको यो यात्रा उनको जीवनको एउटा ठूलो भूल र कष्टको कारक साबित हुनेवाला थियो। बद्रिका आश्रममा भगवान नारायणको मुखारविन्दबाट दशौं अध्यायको यो अद्भुत र रहस्यमय कथा सुनिरहनुभएका देवर्षि नारदको मनमा एउटा गहिरो कौतूहल र आश्चर्य पैदा भयो। उहाँले आफ्ना दुवै हात जोडेर सोध्नुभयो, हे प्रभु, हे सृष्टि पालक, महर्षि दुर्वासाले ती कन्यालाई यति सुन्दर उपाय सिकाउँदा पनि उनको बुद्धि किन यसरी भ्रष्ट भयो? उनले साक्षात पुरुषोत्तम मासको निन्दा गर्ने आँट कसरी गरिन्?
हे जनार्दन, भगवान विष्णु र ब्रह्माजीलाई छोडेर उनले केवल भगवान शिवको मात्र आराधना किन रोजिन्? के भगवान शिवले उनको त्यो कठोर तपस्याबाट प्रसन्न भएर उनलाई आशीर्वाद दिनुभयो? कृपा गरेर मलाई यो कर्मको सूक्ष्म गति र ती कन्याको अगाडिको भविष्य विस्तारपूर्वक बताइदिनुहोस्। देवर्षि नारदको यो गम्भीर र न्यायपूर्ण प्रश्न सुनेपछि भगवान नारायणले बिस्तारै मुस्कुराउँदै भन्नुभयो, हे देवर्षि, मानिसको जीवनमा काल, समय र कर्मको प्रभाव अत्यन्तै बलियो हुन्छ। ती मुनि कन्याले पूर्व जन्ममा जुन अहंकार गरेकी थिइन् त्यसैको संस्कार उनको यस जन्मको अन्तकरणमा पनि लुकेको थियो। महर्षि दुर्वासा जस्ता महान सन्तको सानिध्य पाउँदा पनि उनको त्यो पूर्व जन्मको दोषले गर्दा उनको बुद्धि विपरीत दिशामा गयो। जब मानिसको भाग्य कमजोर हुन्छ तब उसलाई हित गर्ने मानिस पनि शत्रु जस्तो लाग्छ र कल्याणकारी कुरा पनि विष जस्तो लाग्छ। ती कन्याले पुरुषोत्तम मासलाई मलमास भनेर जुन निन्दा गरिन् त्यो वास्तवमा उनको आफ्नो अज्ञानताको पराकाष्ठा थियो। अब उनको त्यो तपस्याले के मोड लियो त्यो सुन्नुहोस्। सुतजीले नैमिषारण्यका समस्त सौनकादि ऋषिहरूलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे ऋषि श्रेष्ठहरू, भगवान श्रीकृष्णले अर्जुनलाई यो कथा सुनाउँदै हुनुहुन्छ कि ती मुनि कन्याले कसरी आफ्नो जीवनलाई कठोर तपस्याको आगोमा हुमिन्। उनले आफ्नो कोमल शरीरको अलिकति पनि माया गरिनन् किनभने दिनभरि सूर्यको तापमा बस्ने, रातभरि चिसो जमिनमा सुत्ने र केवल वनका सुक्खा पातहरू मात्र खाएर उनले शिवको नाम जप्न थालिन्। उनको यो दृढता र जिद्दीपन देखेर वनका हिंसक जनावरहरू पनि अचम्ममा परे। तर उनको यो तपस्याको अगाडि महर्षि दुर्वासाको आज्ञाको उल्लङ्घन र पुरुषोत्तम मासको अपमान लुकेको हुनाले उनको शरीरको तेज बिस्तारै घट्दै गएको थियो। उनी भित्रभित्रै कान्तिहीन र कुरूप हुँदै गइन्। तर उनको मनमा रहेको त्यो शिव आराधनाको संकल्प अलिकति पनि डगमगाएन। यस संसारमा मनुष्यले धेरै पटक आफ्नो सानो बुद्धि र अहंकारका कारण ठूला ठूला सुअवसरहरू गुमाउने गर्छ। ती मुनि कन्याको यो कथाले सम्पूर्ण मानव जातिलाई यही सन्देश दिन्छ कि जब कुनै अनुभवी ज्ञानी र सद्गुरुले हाम्रो हितको लागि कुनै मार्ग देखाउँछन् तब आफ्नो कुतर्क र घमण्डको प्रयोग गर्नु हुँदैन। ती कन्याले वैशाख, कार्तिक र माघ महिनाको तुलना गरेर पुरुषोत्तम मासलाई जुन निन्दा गरिन् त्यो वास्तवमा उनको संसारी र सीमित सोचको परिणाम थियो। संसारका मानिसहरू पनि धेरै पटक बाहिरी चमक धमक र सांसारिक नियमहरूमा यति धेरै फस्छन् कि उनीहरूले ईश्वरको त्यो अलौकिक र आध्यात्मिक स्वरूपलाई चिन्न सक्दैनन्। पुरुषोत्तम मास बाहिरबाट मलमास वा अपवित्र देखिए पनि भित्रबाट त्यो साक्षात भगवत कृपाको महासागर हो। ती कन्याले यो रहस्य बुझ्न नसक्दा उनले आफ्नो सुखको मार्गलाई आफैले बन्द गरिन् र दुःखको अर्को एउटा लामो बाटो रोजिन्। यस अध्यायमा महर्षि दुर्वासाको एउटा सर्वथा नयाँ र महान स्वरूप संसारको अगाडि प्रकट हुन्छ। सधैँ आफ्नो क्रोधका लागि चिनिने महर्षिले एउटी साधारण र मूर्ख केटीको यति ठूलो अपमानलाई पनि सहजै सहन गर्नुभयो। उहाँले आफ्नो क्रोधलाई आफ्नो विवेकले जित्नुभयो किनकि उहाँलाई आफ्नो दिवंगत मित्र महर्षि मेधावीप्रतिको कर्तव्य र प्रेमको सम्झना थियो। महर्षि दुर्वासाको यो व्यवहारले के सिकाउँछ भने साँचो सन्त र ज्ञानी पुरुषहरू बाहिरबाट जतिसुकै कडा देखिए पनि उनीहरूको हृदयभित्र अनाथ र असहाय जीवप्रति असीम करुणा लुकेको हुन्छ। उहाँले ती कन्यालाई श्राप दिन सक्नुहुन्थ्यो तर उहाँले उनलाई आफ्नै कर्मको फल भोग्नका लागि छोडिदिनुभयो। उहाँको यो विदाई र उदारता वास्तवमा ती कन्याको लागि एउटा ठूलो सुअवसर थियो जसलाई उनले चिन्न सकिनन्। सुतजीले भन्नुभयो, हे ऋषि मुनिहरू, जब महर्षि दुर्वासा बदरीका आश्रमतर्फ जानुभयो तब ती कन्या